मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार माने तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ। प्रस्तावहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाई निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारी शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok साकोस 6358, फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ। साधारण सभा सञ्चालन हुने मिति 2083 साल असोज 3 गते शनिबार, एकाई नम्बर 1, क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा, क्षेत्र सुनखानी, कार्यक्रम स्थल कटुवाचौर कालिन्चोक 9 कटुवाचौर दोलखा, क्षेत्र बाबरे, कार्यक्रम स्थल मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे दोलखा, क्षेत्र बाबरे, कार्यक्रम स्थल भगवती माध्यमिक विद्यालय कालिन्चोक 3 घ्याङ दोलखा, क्षेत्र बाबरे, हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिन्चोक 4 हिलेपानी दोलखा, क्षेत्र निकोभूमि, कार्यक्रम स्थल निकोभूमि माध्यमिक विद्यालय कालिन्चोक 2 निकोभूमि दोलखा,
क्षेत्र सिंहटी कार्यक्रम स्थल हेलिप्याड चौर बिगु गाउँपालिका 4 सिंहटी दोलखा क्षेत्र लिङबा सोयसाङ कार्यक्रम स्थल घ्याङ्गर डाँडा बिगु गाउँपालिका 4 घ्याङ्गर डाँडा दोलखा क्षेत्र गौरीशंकर कार्यक्रम स्थल नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलखा क्षेत्र थामीचाङ्गु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाङ्गु दोलखा क्षेत्र मागापौवा कार्यक्रम स्थल कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा क्षेत्र काटाकुटी कार्यक्रम स्थल वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 7 कालापानी दोलखा क्षेत्र नामदु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा क्षेत्र मार्बुक कार्यक्रम स्थल वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा क्षेत्र मैना पोखरी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा क्षेत्र मेलुङ र तामाकोशी गाउँपालिका कार्यक्रम स्थल डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा क्षेत्र लिसङ्खु पाखर कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक 2083 साल असोज 4 गते आइतबार एकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 कार्यक्रम स्थल मसान डाँडा भीमेश्वर नगरपालिका 1 छेमावती दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 2 कार्यक्रम स्थल भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 2 दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 3 र 6 कार्यक्रम स्थल कालिन्चोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 4 कार्यक्रम स्थल सर्वमाध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका 4 टहले दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल महेन्द्रदय माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 8 र 9 कार्यक्रम स्थल देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दोलखा 2083 साल असोज 10 गते शनिबार एकाइ नम्बर 3 क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397-421-943-421-5309-421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।

0: स्वदेशमै रोजगारी गरौं,
1: वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाउँ।
2: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्, यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
3: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
2: अनि तपाईँलाई थाहा छ, तीनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
3: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
0: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
4: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
5: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल, नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू, संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध। वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते, स्थान भिनपा 5 विसुन्टोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 8 गते, स्थान भिनपा 5 घोक्सिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 9 गते, स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 10 गते, स्थान सैलुङ 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 6 ढुङ्गे बाखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 जोर मनगाउँ। समय बिहान 10 बजेदेखि 1 बजेसम्म। सम्पर्क नम्बर 97 42 42 75 17। मिति 2083 साल असोज 12 गते। स्थान सैलुङ 8 सरन्थली। समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म। सम्पर्क नम्बर 97 42 42 75 17। मिति 2083 साल असोज 13 गते। स्थान सैलुङ 8 पाँडेखानी। समय बिहान 7 बजेदेखि 9 बजेसम्म। सम्पर्क नम्बर 97 42 42 75 17। मिति 2083 साल असोज 13 गते। स्थान सैलुङ 8 भैंसे बजार। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। 97 42 42 75 17। मिति 2083 साल असोज 15 गते। स्थान मेलुङ 1 पौटी सवाहल। समय 11 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 98 44 30 77 72। मिति 2083 साल असोज 15 गते। स्थान सैलुङ 6 भित्रे भन्ज्याङ। समय बिहान 8 बजेदेखि 12 बजेसम्म। सम्पर्क नम्बर 98 44 23 63 23। मिति 2083 साल असोज 17 गते। स्थान सैलुङ 6 महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 98 44 23 63 23। मिति 2083 साल असोज 18 गते। स्थान सैलुङ 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 98 44 68 24। मिति 2083 साल असोज 21 गते। स्थान सैलुङ 6 संस्थाको प्राङ्गण। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 98 44 23 63 23। साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका सेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 97 48 28 77 55, 98 44 23 63 23, 98 45 75 88 88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका 6 फस्कु दोलखा।

0: के गर्दैछौ?
1: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
0: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन। कुन टेलर्समा जाने है?
1: अब सबैको विश्वासिलो र भर पर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि। किन मन डुलाइरहनु भएको?
0: मन डुलाएको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाउन त, फेरि कति दिनमा तयार पारिदिने हो? मलाई त छिट्टै चाहिएको छ।
1: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
2: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, जारी कोट, इस्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्काउटको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोपाइटर नवीन नेपाली, सम्पर्क नम्बर 0949 3688 9450 3050।
4: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट, सात दो बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।

0: अहिले बिहानको 9 बज्यो।
1: रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन, कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण। 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि नयाँ दिल्लीमा शुरू हुँदै सम्मेलनका सबै मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देख्न सक्ने। र आईसीसी प्रिमियर कपको फाइनलमा नेपाल यूएई विरूद्ध पहिले ब्याटिङ गर्दै। नेपाल खबरमा अब पूरा खबर। बाढ़ी तथा पहिरोका कारण विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। नेपाल प्रहरीले बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ। भदौ 10 गतेदेखि बाढ़ीका कारण अवरूद्ध सड़कमा अझै गाड़ी सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ स्याप्रोबेसी तथा नुवाकोटको टोखा छहरे सड़क खण्डमा पनि बाढ़ी तथा पहिरोको जोखिमका कारण गाड़ी सञ्चालन गर्न प्रभाव रहेको प्रहरीले जनाएको छ। यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका 2 अरण्यको राजमार्ग पहिरोको कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरूद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनखोलामा पहिरो खसेपछि भदौ 26 गते बेलुकादेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच भोटेकोशी बाढ़ीले फुर्के खोलाको पुल बगाएपछि धादिङ बेसी पुग्ने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टर सड़क आजदेखि समय निर्धारण गरेर एकतर्फी गाड़ी सञ्चालन को व्यवस्था गरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बिहान 6 बजेदेखि दिउँसो 12 बजेसम्म गल्छी मास्टरबाट परेवाटार हुँदै धादिङ बेसीतर्फ गुड्ने गाड़ी सञ्चालन हुनेछन्। धादिङ बेसीतर्फ गुड्ने गाड़ी दिउँसो 12 बजेभित्र मास्टरको पुल पार गरिसक्नुपर्छ। यस्तै दिउँसो 1 बजेदेखि बेलुका 7 बजेसम्म धादिङ बेसीबाट परेवाटार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाड़ी सञ्चालन हुनेछन्। गल्छीतर्फ गुड्ने गाड़ी बेलुका 7 बजेभित्र परेवाटार पार गरिसक्नुपर्नेछ। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले संयुक्त राष्ट्र संघको महासभामा गर्ने सम्बोधन

0: समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइट इभेन्ट पनि आयोजना गर्दैछ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज बनाउन समिति गठन गरेको छ। पार्टी महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन भएको हो। भदौ 5 गतेको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार समिति गठन गरेको रासोपाले जनाएको छ। समितिमा सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बासकोटा, अनुष्का श्रेष्ठ, सुशान्त वैदिक, गजल समीम मिकरानी, करिश्मा कडरिया र प्रमोद नेउपाने हुनुहुन्छ। रासोपाका कतिपय सांसदहरू जथाभावी अभिव्यक्तिका कारण विवादित बनिरहेका बेला राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि समिति बन्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। राइट टू रिकल भनेको जनप्रतिनिधिले सन्तोषजनक काम नगरेमा वा जनहित विपरीत काम गरेमा उनीहरूको कार्यकाल पूरा हुनु अगावै फिर्ता बोलाउन वा पदबाट हटाउन पाउने मतदाताको अधिकार हो। यसलाई नेपालीमा प्रत्यावहनको अधिकार पनि भनिन्छ। अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। यस्तै मधेसका केही ठाउँमा छिटपुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। देशका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मधेस प्रदेश तथा बागमती गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 9855-6076-8, 9855-6076-9, 9511-62594, 9515-54-4।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म।
1: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
2: इतिहास।

0: गाथा र कथा गाठका कुरा
1: गाठका कुरा
0: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाठका कुरा
2: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी दुर्घटना विपद र द्वन्दका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ़ने कुरामा जोड़ दिएको छ। भर्खरैको भोटेकोशी बाढ़ीमा पनि रेडक्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेडक्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। अमेरिकी डलरको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको आजको विदेशी मुद्रा विनिमय दर अनुसार हिजोको तुलनामा आज डलरको मूल्य 17 पैसाले बढ़ेर प्रति डलर खरिद दर 152 रूपियाँ 59 पैसा र बिक्री दर 153 रूपियाँ 19 पैसा कायम भएको छ। यस्तै नेपालसँग प्रत्यक्ष व्यापार तथा वैदेशिक रोजगारीका दृष्टिले जोड़िएको साउदी रियाल एकको खरिद दर 40.63 रूपियाँ पैसा र बिक्री दर 40.79 रूपियाँ तोकिएको छ। कतारी रियल एकको खरिद दर 41.86 रूपियाँ र बिक्री दर 42.02 रूपियाँ तोकिएको छ भने युएई दिराम एकको खरिद दर 41.55 रूपियाँ र बिक्री दर 41.71 रूपियाँ तोकिएको छ। मलेसियन रिंगेट एकको खरिद दर 37.49 रूपियाँ र बिक्री दर 37.63 रूपियाँ तोकिएको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ। अब विदेशको खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको संघीय राजधानी दिल्लीमा शुरू हुँदैछ। भारत चीन रूस ब्राजिल दक्षिण अफ्रिका इरान युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली पुगिसक्नु भएको छ। चीनका राष्ट्रपति शी जिनपिङ पनि दिल्लीका लागि प्रस्थान गर्नुभएको छ। विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढ़ाउने जो खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझेदार धारणा बनाउन भने चुनौती देखिएको छ। आयोजक भारतले चीन र रूससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ़दो साझेदारीसँग सन्तुलन राख्नुपर्ने अवस्था छ। सम्मेलनमा छलफल हुने सबैजसो मुद्दामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूको प्रभाव देखिन सक्ने बीबीसी हिन्दीले जनाएको छ। विश्वको झण्डै आधा जनसंख्या प्रतिनिधित्व गर्ने समूहमा भारत चीन इरान साउदी अरेबिया तथा इजिप्ट इथियोपिया जस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रहरू छन्। त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाई छ। भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरको रूपमा भने देखिएको छ। अब खेल खबर। मलेसियामा चलिरहेको एसीसी प्रिमियर कपको फाइनलमा अहिले नेपाल र युएई खेलिरहेका छन्। टस जितेर ब्याटिङ रोजेको नेपालले ताजा अवस्थामा 28 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 136 रन बनाएको छ। आजको खेल जित्ने टोली प्रिमियर कपको उपाधिसँगै सन् 2027 एक दिवसीय एसिया कपमा पनि छनौट हुनेछ। सन् 2023 फाइनलमा पनि नेपाल र युएई खेलेका थिए। त्यसबेला नेपालले युएईलाई 7 विकेटले पराजित गरेको थियो। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएई बीच अहिलेसम्म 19 पटक प्रतिस्पर्धा भएको छ। नेपालले 11 खेल जित्दा युएले 8 खेल जितेको छ। यदि नेपालले उपाधि जिते दोस्रो पटक एक दिवसीय एसिया कप खेल्नेछ। सन् 2023 एसिया कपमा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग खेलेको थियो। नेपाल र युए दुवै इमर्जिङ टीम्स एसिया कपका लागि भने छनौट भइसकेका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रसुवा र नुवाकोटमा मुख्य राजमार्ग अझै पूर्ण रूपमा अवरूद्ध। धादिङको परेवाटार मास्टर सड़क आजदेखि समय तोकेर एकतर्फी सञ्चालन। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्र संघ महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापन मुख्य एजेण्डा। हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्ने। राइट टू रिकल सम्बन्धी दस्तावेजको लागि राष्ट्रपाको समिति गठन। कतिपय सांसदले जथाभावी बोलिरहेका बेला गठन भएको समिति अर्थपूर्ण। 18 ब्रिक्स शिखर सम्मेलनमा आजदेखि दिल्लीमा शुरू हुँदै सम्मेलनका सबैजसो मुद्दामा अमेरिकी राष्ट्रपति ट्रम्पका नीतिको प्रभाव देखिन सक्ने। र एसीसी प्रिमियर कपको फाइनलमा नेपाल युए विरूद्ध पहिले ब्याटिङ गर्दै।

सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका सेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यवसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरू पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा।

0: जिल्लाको एक मात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: देखबेसी पहाड अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एस टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरुण खड्का 9851049913 9844309913 9844231883 चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
2: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेनी उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
2: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न।
2: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: गर्भवती महिलाको पेटमा बच्चा आएदेखि उसको दोस्रो जन्मदिनसम्मको हजार दिनको अवधि महिला र बच्चाको जीवनमा अति नै संवेदनशील अवधि हो, किनकि यही अवधिमा आमाको पेटमै बच्चाको शारीरिक विकासका प्रक्रियाहरू सम्पन्न भएर मानव स्वरूपमा बच्चाको जन्म हुन्छ। बच्चा दुई वर्षसम्म हुँदा 80% दिमागको विकास भइसक्ने र दीर्घ कुपोषणको पनि शुरूआत हुन सक्ने भएकोले कुपोषणको पुष्टौं पुस्तासम्म चल्ने चक्रलाई उचित पोषणको सहायताले तोड्नको लागि यो हजार दिनको अवधिलाई महत्व दिएको छ। त्यसैले आमाले यो हजार दिनको अवधिमा आफ्ना लागि मात्र बच्चाको लागि समेत खानुपर्छ। यो अवधिमा आमाले अन्न, सागपात, गेडागुडी, फलफूल लगायत पशुजन्य खानेकुराहरू माछा, मासु, अण्डा, दूध, दही, घिउ आदि हरेक दिन साबिकको भन्दा कम्तीमा एक पटक बढी खानुपर्छ, किनकि यी खानाहरूमा हामीलाई चाहिने सबै खाले पोषक तत्वहरू हुन्छन्। खाना बाहेक समय समयमा बच्चालाई स्वास्थ्य चौकी लगेर आवश्यक परीक्षण गराउन भन्ने बिर्सिनु हुँदैन।
5: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरियर भवन, ललितपुर।
6: जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाऊ, सुरक्षित रहौं। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौं। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाउँ, सुरक्षित स्थानतर्फ जाउँ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौं। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौं। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा।

0: नम्बर वान दाना हे पसक दाना नम्बर वान दम्मै सबै भन्दा कम
1: होनी
2: कृषि मा क्रान्ति लिएर आयो नाचौ अब छम छम छम छम
3: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी पोषक पेलेट दाना
4: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्द अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार समय बिहान ठिक 10 बजे स्थान दरबार पार्टी प्यालेस भीमेश्वर नगरपालिकाको भवन साध्य बाटो चरीकोट दोलखा उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत सचिव स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीको

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने, सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेसन, फोटो कपी अनि मायाको चिन्हो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
2: हेर्दा हेर्दै छोराको बिहे पनि नजिकै आइसक्यो, अहिलेसम्म केही पनि तयारी गरे छैन, के गर्ने होला?
3: होइन ए दिदी, किन चिन्ता लिनुहुन्छ? हाम्रै वैदेश्वर क्याटरिङ सर्भिस जानु न दिदी, सबै समस्याको समाधान भइहाल्छ नि।
2: होइन किन र के छ र त्यहाँ?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त कुनै पनि सभा, सम्मेलन, विवाह, व्रत बन्ध, सप्ताह, पूजा, पिकनिक आयोजना आदिलाई चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन् नि दिदी।
2: हो र भाइ, अनि अरू के सेवा सुविधाहरू छन् नि त्यहाँ?
4: हाम्रा सेवाहरू
5: दोलखा जिल्लाकै ठूलो र विगत धेरै वर्ष अगाडिदेखि भरपर्दो विश्वासिलो सेवा दिँदै आइरहेको क्याटरिङ सेवा,
4: बिना झन्झट सुपथ मूल्यमा भरपर्दो क्याटरिङ सेवा,
5: स्टेज मण्डप बनाउनका साथै सजावट गरिन्छ,
4: वाटर प्रुफ टेन्ट, सिलिङ टेन्ट फिटिङ गरिन्छ,
5: साउन्ड सिस्टम र बत्ती भाडामा पाइन्छ,
4: फोटो तथा भिडियोग्राफरको व्यवस्था,
5: मेच, टेन्ट, कुर्सीदेखि भोज भत्तेरका लागि आवश्यक पर्ने चम्चा, प्लेट, कार्पेट, भाडा बर्तन सबै भाडामा पाइनेका साथै हात तथा फुल क्याटरिङको पनि व्यवस्था छ।
4: दक्ष एवं अनुभवी कुकबाट खाना तयार गरिन्छ।
5: प्रोप्राइटर सम्पर्क नम्बर
4: कुमार श्रेष्ठ 9841022883 र 9852842843, कृष्ण श्रेष्ठ 9864002041, 9864002041।
5: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता, वैतेश्वर क्याटरिङ सर्भिस,
6: दोलखा सामुदायिक अस्पतालको ठिक अगाडि, चरीकोट पेट्रोल पम्प सँगैको घरमा, काठमाडौँ जाँदा दाहिने तर्फ।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध। साधारण सभा हुने मिति 2083 साल असोज 6 गते एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रगामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गण, समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसैसा सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 0494-421-71-421-912।
8: लौ आयो है 150 मै
9: होइन के आयो
8: दिपसर पोल्ट्री फार्ममा गिरिराज कुखुराको चल्ला 150 नै पाइन्छ नि।
9: ओहो, मलाई नि गिरिराज कुखुराको चल्ला चाहिएको थियो, कहाँनिर छ यो फार्म?
8: हाम्रै चरीकोट बजारमा रहेको बिजुली अफिसको घर मुनि रहेको छ, ठ्याक्कै बिजुलीको पैसा तिर्न जाँदा नजिकै पर्छ।
9: यो हप्ता बिजुलीको पैसा पनि तिर्नु छ, त्यतै जाँदाखेरि गिरिराजको चल्ला पनि लिएर आउनु पर्ला।
10: उन्नत जातका गिरिराज चल्ला पाइने एकमात्र ठाउँ देवसोर गिरिराज पोल्ट्री फार्म। हामी कहाँ कुखुरा पालनका लागि चाहिने दाना पानीको भाँडा, गुणस्तरीय दाना र कुखुरा पालन व्यवसायका लागि आवश्यक परामर्श पनि दिइन्छ।
9: प्रोप्राइटर दिपेन्द्र कार्की, दिपसोर गिरिराज पोल्ट्री फार्म, चरीकोट दोलखा, नेपाल विद्युत प्राधिकरणको घर मुनि। सम्पर्क मोबाइल नम्बर 9844649931 र 9817150।
11: नझुकिनु होला है, गिरिराज कुखुराको चल्ला किन्दा दिपसोर पोल्ट्री फार्ममा नै गएर किन्नु होला।
12: साथै यसको शाखा सातो बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।
7: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। एस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक पर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा साधारण सभाको माइन्युट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते समय बिहान 9 बजेदेखि 11 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि मिति 2083 साल असोज 7 गते समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म स्थान छहरा चौतारो मलेपु उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै मिति 2083 साल असोज 7 गते समय मध्याह 12:30 देखि 2:30 सम्म स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत मिति 2083 साल असोज 7 गते समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म स्थान भदौरे दुधडेरी प्रतीक्षालय उपस्थित हुने शेयर सदस्य भदौरे कार्तिके कालीमाटी मिति 2083 साल असोज 8 गते समय बिहान 7 बजेदेखि 4 बजेसम्म स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर मिति 2083 साल असोज 8 गते समय बिहान 8 बजेदेखि 10 बजेसम्म स्थान ओडा नम्बर 9 को प्रांगण उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस मिति 2083 साल असोज 8 गते समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म स्थान सामुदायिक भवन पिपल बोर्ड उपस्थित हुने शेयर सदस्य मार्से ढिन्डाकाउले पोखरी नामथाजोर मिति 2083 साल असोज 8 गते समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म स्थान सोती बजार उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली मिति 2083 साल असोज 8 गते समय मध्याह 12:30 देखि 4 बजेसम्म स्थान मजुवा आधारभूत विद्यालय उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका 8 सुनखानी दोलखा
13: रमा के गर्दैछौ
14: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि भन्नुहोस् न
13: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन कुन टेलर्समा जाने है
14: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि किन मन्डुलाइरहनु भएको
13: मन्डुलाको हो त तिमीलाई थाहा छँदैछ नि आधैपछि गरिहाल्न पर्ने ल उसो भए अहिले जाउ न त फेरि कति दिनमा तयार पारिदिने हो मलाई त छिट्टै चाहिएको छ
14: ए तपाईँ यो कुरामा चिन्तै नलिनु न हामीले भनेकै समयमा तयार हुन्छ
1: पालपाली ढाकाको टोपी दौरा सुरुवाल नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट ज्वारी कोट इस्टकोट जेन्स कुर्ता सुरुवाल राष्ट्रिय पोसाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्
15: प्रोपाइटर नवीन नेपाली सम्पर्क नम्बर 0944 98 44 30 50 30
16: नवीन टेलरिङ एन्ड कपडा पसल चरीकोट 7 बाटो भीमेश्वर नगरपालिकाको नयाँ भवन सटर नम्बर 2
17: सुविस्तु इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 इन्टरनेट अमेजिङ अल द वे
1: दोलखाको लागि सम्पर्क 0949-421-875
18: तपाईँको मनका सुनाउने तपाईँको आफ्नै रेडियो कालिचोक FM 106.4 मेगाहर्ट्ज

0: अहिले बिहानको 10 बज्यो।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। मोबाइल नम्बर 98410170909, 98410170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
2: हामी हरेक कुरामा आधुनिक बन्ने होडमा आफ्नोपन मात्रै गुमाउँदै छैनौ कि हाम्रो स्वास्थ्यको स्तर पनि कमजोर बनाउँदैछौ। सम्झनु त बिहानै खेत बारीमा पसिना बगाउँथ्यौ, खानामा हरियो खुर्सानी टोक्दै दाल भात ढिँडो दही दुध गिडागुडी माछा मासु लगायतका विभिन्न सागपातहरू टन्न खान्थ्यौ, खाजामा मकै भटमास गुन्द्रुक चिउरा बदाम सँगसँगै टन्न मही पिउँथ्यौ। जे थियो त्यसैमा खुसी थियौ र स्वस्थ पनि थियौ। तर अहिलेको हाम्रो व्यस्त जीवनशैली र बजारको तयारी खानपानले हामीलाई अल्छी मात्र होइन कि पहिलेको तुलनामा रोगी र कमजोर बनाइरहेको छ। त्यसैले सकेसम्म शारीरिक श्रम गरौं र आयातित खान

नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
0: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
0: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाउँ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
2: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, तल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
1: इन्द्र डेन्टल क्लिनिक चरीकोट 20 बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
2: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 98 41 57 70 69, इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट दोलखा।

0: सुबिस को इन्टरनेट तपाईको गाउँ र शहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुबिसु इन्टरनेट अमेजिङ ऑल द वे
1: सुबिसु इन्टरनेट आयो है नेपाल भर
2: दोलखाको लागि सम्पर्क 049-421-875
3: तपाईँको मनका सुनाउने तपाईँको आफ्नै रेडियो कालिचोक FM 106.4 मेगाहर्ट्ज

0: अहिले बिहानको 11 बज्यो।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न

स्वदेशका विदेशका फाइभ स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू

0: काठमाडौँ नेपाल।
1: बुहारी साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
2: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
3: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको क्यूआर कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन। हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रु 100 योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड्स साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2। सावित्री अगरबत्तीको स्क्यान सनातन उपहार सनातन।
1: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
2: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेसन, फोटो कपी अनि मायाको चिन्हो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
1: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
2: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 98 41 83 05 61 र 98 51 056 3।

0: आज यी छोरिया कति मेकअप सेकअप गर्दै आए बढिया
1: ओकर अफिसर बाबु चाहिँ आएको छ नि फेरि गाउँमा
0: जति आए नि के गर्नु नाम त सोध्न सकेको छैन
1: योपालि चाहिँ जसरी नाम सोधै
0: तिन नाम नै नसोधी सिप्पै बाँड्ने विचार छ तिर त्यही अफिसरसँग
1: जानु नै भेट छैन यो त
2: ब्यान्ड बाजा के सजाय दिनु छ नभए छोड्दै गफ सुनेर बस्ने फुर्सद छैन मेरो
0: अब जाउँ माया लिजो आएपछि

बाट मुनि जीवनको भर केही छैन, उमेर छँदै मजा गर भैस छँदै छैन। हो दुई आत्माको मेला खहरेको भेला जस्तो हुन्न साली।

0: बुहारी साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
1: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
2: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
3: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरिकोटमा केही उपाय नहुने हो कि के हो?
4: कहाँ उपचार गरेको नि? तिमी चरिकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
3: चरिकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
4: इन्द्र डेन्टल क्लिनिक
3: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
4: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
3: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिराबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
4: इन्द्र डेन्टल क्लिनिक, चरिकोट 20 बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि। यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरिकोट धाउनै पर्दैन।
3: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841-5770-69। इन्द्र डेन्टल क्लिनिक प्राली, चरिकोट, दोलखा।
5: रमा, ए रमा, के गर्दैछौ?
6: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
5: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन, कुन टेलर छ जाने है?
6: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन डुलाइरहनु भएको?
5: मन डुलाएको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाऊ न त, फेरि कति दिनमा तयार पारि हो, मलाई त छिट्टै चाहिएको छ।
6: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
7: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, जुवारी कोट, इष्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर नवीन नेपाली, सम्पर्क नम्बर 0944-3688-9944-3050।
9: नवीन टेलरिङ एन्ड कपडा पसल, चरिकोट 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
10: सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको QR कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् तनातन, र पाउनुहोस् उपहार तनातन। हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रुस्ताए, योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड्स, साथै 5 जनालाई 32-इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2। सावित्री अगरबत्तीको स्क्यान तनातन, उपहार तनातन।
11: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै, थप जानकारीका लागि www.suvisto.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तो इन्टरनेट, अमेजिङ अल द वे।
12: सुविस्तो इन्टरनेट आयो है नेपाल भर।
7: दोलखाको लागि सम्पर्क 0944-21-875।
13: तपाईँको मनको आवाज सुनाउने तपाईँको आफ्ना रेडियो कालिचोक FM 106.4 मेगाहर्ट्ज।

0: अहिले मध्याह्नको 12 बज्यो।
1: लगायत राहत पाएपछि स्थानीय बासीमा खुशी। भोटेको सिबाड़ीले हिमाली क्षेत्रको बढ़दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य शहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू। मोदी, सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसीसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो आसिफ शेखको शतक। नेपाल खबरमा अब पूरा खबर। बाढ़ी पहिरोले सड़क सञ्जाल विच्छेद भएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकाका बस्तीहरूमा अहिले ड्रोन मार्फत राहत ढुवानी गरिँदैछ। भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीले सड़क र पुल बगाएपछि यो गाउँपालिका पूर्ण रूपमा सड़क सम्पर्कविहीन बनेको छ। बिजुली र बाटोघाटो नहुँदा स्थानीयवासी अघोषित नाकाबन्दीको अवस्थामा थिए। खाद्यान्नको चरम अभाव भएपछि 2,700 रूपियाँ पर्ने चामलको बोरालाई 11,000 रूपियाँसम्म तिर्नुपर्ने बाध्यता सृजना भएको थियो। यही चरम संकट टार्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा धुन्चेबाट हाकुबेसीसम्म ड्रोन मार्फत राहत पुर्याउन थालिएको छ। एकैपटकमा 80 देखि 100 किलोसम्म भार बोक्न सक्ने अत्याधुनिक ड्रोनले अहिले खाद्यान्न, औषधि र ग्यास सिलिण्डर दुर्गम बस्तीमा ओसारिरहेका छन्। भौगोलिक विकटताले हेलिकप्टर जान सम्भव नभएको र मान्छेले बोकेर लैजान कैयौं दिन लाग्ने अवस्थामा ड्रोनले राहत ल्याउन थालेपछि स्थानीयको अनुहारमा खुशी छाएको छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रविधिको यो प्रयोगले भोकभोकै पर्न लागेका नागरिकलाई ठूलो राहत दिएको छ। नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा विपद व्यवस्थापन र उद्धारका लागि ड्रोन प्रविधिको यो सफल अभ्यासले भविष्यका लागि प्रभावकारी र नयाँ बाटो देखाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिम बढ़ेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डीपीनेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डीपीनेटले जनाएको छ। संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ। डीपीनेट नेपालले सरकार तथा सरकारवाला सक्षम विभिन्न सिफारिशहरू प्रस्तुत गर्दै भोटेकोशी बाढ़ीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढ़ी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ़ गर्नुपर्ने डीपीनेटको सिफारिश छ। यो बाढ़ीबाट प्राप्त सिकाईलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोड़का रूपमा उपयोग गर्न डीपीनेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति

0: गरेको छ र दुईजनालाई जनाही 3 लाख रूपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिण्डर 2300 रूपियाँसम्म असुल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28 देखि 29 सयसम्म मूल्य लिने दुई पसल संचालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कड़ा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्ण भीरमा राजमार्ग अवरूद्ध हुँदा 4 दिन ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिण्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढ़ी सिलिण्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक संचय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्री ले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौं दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिण्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 4 जना घाइते। धारापानीमा सड़क थलान गर्न बेसी शहर सामे सड़क भरि बेलुका 5 बजेसम्मका लागि बन्द। लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261
3: रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोटेकोशी बाढ़ीबाट पीड़ितको सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डीपी नेटको आह्वान। खाना पकाउने ग्यासमा कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमकर

सिन्कमा जीप अनियन्त्रित भई सड़कबाट झण्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिम्कका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीशहर चामे सड़क अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सड़क ढलान गर्न भरि बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सड़क बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 मेगावाट क्षमताको मनाङ मर्स्याङ्गी जलविद्युत आयोजनाले झण्डै 50 मिटर सड़क ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चीनिया राष्ट्रपति शी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसंख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड़ दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायत का विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग श्रृंखलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कड़ा पारिएको छ। अब खेल खबर। एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रन आउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बशीर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ यूएईका इब्रास अहमदले 4 विकेट लिए। खुजाईमा बिनले 2 तथा हैदर अली र अदीब अस्मानीले 1-1 विकेट लिए। अहिले जवाफी ब्याटिङ गरिरहेको यूएईले ताजा अवस्थामा 7 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 53 रन बनाएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुशी। भोटेकोशी बाढ़ीले हिमाली क्षेत्रको बढ़दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई। सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य शहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै कालोबजारी बढ़ेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू। मोदी, शी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई 314 रनको लक्ष्य दियो आसिफ शेखको शतक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौं।
2: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ कालिम्पोङ एफएम 106.4 मेगाहर्ज।
5: हतेरिका, नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
6: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटोकपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
5: हाइट, यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
6: अँ साँच्चै, सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बिच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
7: रमा, ए रमा, के गर्दैछौ?
8: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
7: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भने कि होइन? कुन टेलर्समा जाने है?
8: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन्डुलाइरहनु भएको?
7: मन्डुलाको हो त, तिमीलाई थाहा छँदैछ नि, आधे पछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाउ न त, फेरि कति दिनमा तयार पार्छ? हो, मलाई त छिट्टै चाहिएको छ।
8: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
6: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, ज्वारी कोट, इस्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्काउटको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोपाइटर नवीन नेपाली, सम्पर्क नम्बर 0949 41 386 र 9844 30 50 30।
10: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
8: होइन ए रमा, कति बेसार हाले कि, हेर हेर, न पिरो छ न केही मसला मिलेको छ, ठक्क बेसार मात्र बनाउँछ त, कसरी खानु यस्तो तरकारी? अब के गर्नु दिदी, अब आफ्नोमा भएको यस्तै छ, यति नै कति दुःखले पिसेको, अलि धुलो नभएर होला मिठो नभएको, एक्लो मान्छे गरिदिने कोही छैनन्।
11: ल, यति कुराले गर्दा तरकारी नै ध्वस्त पारे कि? हाम्रै चरीकोटमा रहेको निकेश मसला उद्योगमा गएर कुटेको भए त मुख मिठाई मिठाई खान पाइहाल्थ्यो नि।
12: हजुर, यहाँ विभिन्न प्रकारको मसला, बाह्र मसला, बेसार, कुटानी, पिसानी, साथै मसला, खोर्सानी, बेसार तथा सम्पूर्ण मसलाहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
11: निकेश मसला उद्योग, चरीकोटबाट काठमाडौँ जाने बाटोको बायाँ पट्टि। सम्पर्क मोबाइल नम्बर 9840261311, 9840261311।
0: ख्याल
13: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
14: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
13: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत सिद्ध बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
14: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेनी उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाँड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
13: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
14: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
13: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
14: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
13: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास शक्ति संघको संयुक्त अपील।
15: होइन दाई, यो कौशीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
16: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
15: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
17: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी साउर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
15: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
17: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
15: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
17: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
15: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
17: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
15: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50-100 र ठुला 200-500 जनासम्म अटाउने क्षमता,
17: अग्रिम बुकिङका लागि प्रोप्राइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495900065 र मोबाइल नम्बर 9849383052। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट, सादो बाटो, दोलखा।

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
2: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया, चरीकोट, दोलखा। मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ, नेपाल।
3: लौ आयो है 150 मै।
4: होइन के आयो,
3: डिप्सर पोल्ट्री फार्ममा गिरिराज कुखुराको चल्ला 150 मा नै पाइन्छ नि।
4: ओहो, मलाई नि गिरिराज कुखुराको चल्ला चाहिएको थियो, कहाँनिर छ यो फर्म?
3: हाम्रै चरीकोट बजारमा रहेको बिजुली अफिसको घर मुनि रहेको छ, ठ्याक्कै बिजुलीको पैसा तिर्न जाँदा नजिकै पर्छ।
4: यो हप्ता बिजुलीको पैसा पनि तिर्नु छ, त्यतै जाँदाखेरि गिरिराजको चल्ला पनि लिएर आउनु पर्ला।
5: उन्नत जातका गिरिराज चल्ला पाइने एकमात्र ठाउँ देवसोर गिरिराज पोल्ट्री फार्म। हामी कहाँ कुखुरा पालनका लागि चाहिने दाना पानीको भाडा, गुणस्तरीय दाना र कुखुरा पालन व्यवसायका लागि आवश्यक परामर्श पनि दिइन्छ।
4: प्रोपाइटर दिपेन्द्र कार्की, दिप्सोर गिरिराज पोल्ट्री फार्म, चरीकोट, दोलखा। नेपाल विद्युत प्राधिकरणको घर मुनि। सम्पर्क मोबाइल नम्बर 9844649931 र 9817150।
6: नझुकिनु होला है, गिरिराज कुखुराको चल्ला किन्दा दिप्सोर पोल्ट्री फार्ममा नै गएर किन्नु होला।
7: साथै यसको शाखा सातो बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।
8: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
8: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
8: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
8: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। एक घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
1: इन्द्र डेन्टल क्लिनिक, चरिकोट पीस बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि। यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है। चरिकोट धाउनै पर्दैन।
8: प्रोपाइटर इन्द्र मोक्तान, फोन नम्बर 9841 57 70 69। इन्द्र डेन्टल क्लिनिक प्राली, चरिकोट, दोलखा।
2: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य, नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण, बजेट प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा। क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि, मिति 2083 साल असोज 7 गते, समय मध्याह्न 12 बजेदेखि 4:30 बजेसम्म, स्थान छहरा चौतारो मलेपु, उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै, मिति 2083 साल असोज 7 गते, समय मध्याह्न 12:30 देखि 2:30 सम्म, स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का, उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत, मिति 2083 साल असोज 7 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान भदौरे दुधडेरी प्रतीक्षालय, उपस्थित हुने शेयर सदस्य भदौरे कात्तिके कालीमाटी, मिति 2083 साल असोज 8 गते, समय बिहान 7 बजेदेखि 4 बजेसम्म, स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ, उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर, मिति 2083 साल असोज 8 गते, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान ओडा नम्बर 9 को प्राङ्गण, उपस्थित हुने शेयर सदस्य माथिल्लो साबिक सुन्द्रावती गाविस, मिति 2083 साल असोज 8 गते, समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म, स्थान सामुदायिक भवन पिपल बोर्ड, उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर, मिति 2083 साल असोज 8 गते समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म स्थान सोती बजार उपस्थित हुने शिवर सदस्य थुम्का मकैबारी भट्टेली मिति 2083 साल असोज 8 गते समय मध्याह 12:30 देखि 4 बजेसम्म स्थान मजुवा आधारभूत विद्यालय उपस्थित हुने शिवर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी मिति 2083 साल असोज 10 गते समय बिहान 10 बजेदेखि 4 बजेसम्म स्थान श्री कालीनाग मन्दिरको हल उपस्थित हुने शिवर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू साधारण सभामा उपस्थित हुने शिवर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाख्रा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका 8 सुनखानी दोलखा
9: रमा के गर्दैछौ?
10: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
9: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन। कुन टेलर्समा जाने है?
10: अब सबैको विश्वासिलो र भर पर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि। किन मन्डुलाइरहनु भएको?
9: मन्डुलाको हो त, तिमीलाई थाहा छँदैछ नि, आधे पछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाउ न त, फेरि कति दिनमा तयार पारिदिने? हो, मलाई त छिट्टै चाहिएको छ।
10: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
11: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, जारी कोट, इस्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोसाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर नवीन नेपाली, सम्पर्क नम्बर 0949 41 3688 र 9844 30 50 30।
13: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
2: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाग्रत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल, नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू, संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते, स्थान भिनप 5 विसुन्टोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 8 गते, स्थान भिनप 5 घोक्सिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 9 गते, स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 10 गते, स्थान सैलुङ 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 6 ढुङ्गे बाखुर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 जोर मनगाउँ, समय बिहान 10 बजेदेखि 1 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 सरन्थली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 भैंसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, 97 42 42 75 17, मिति 2083 साल असोज 15 गते, स्थान मेलुङ 1 पौटी सवाहल, समय 11 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 30 77 72, मिति 2083 साल असोज 15 गते, स्थान सैलुङ 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि 12 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 17 गते, स्थान सैलुङ 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 18 गते, स्थान सैलुङ 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 68 24, मिति 2083 साल असोज 21 गते, स्थान सैलुङ 6 संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23। साधारण सभामा उपस्थित चेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका चेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 97 48 28 77 55 98 44 23 63 23, 98 45 75 88 88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका 6 फस्कु दोलखा।

0: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुविस्तो इन्टरनेट अमेजिङ अल द वे
1: दोलखाको लागि सम्पर्क 0944 21875।

0: अहिले दिउँसोको एक बज्यो।
1: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरेचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यवसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष।

तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9841017099। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।

0: जिल्लाको एकमात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: देवदेशी पहाड अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एस टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरुण खड्का 9851049913 9844039913 9844231883 चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
2: बुहारी साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
3: बुवा पनि यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
4: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
5: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको सञ्चालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार माने तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ। प्रस्तावहरू सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 को अध्यक्षको प्रतिवेदन, सञ्चालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम, सञ्चालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट, लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2000 प्रमाणित प्रतिनिधि र विविध। थप जानकारी शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np youtube@milijulikalinchok/6658 फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको

मेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ। साधारण सभा सञ्चालन हुने मिति 2083 साल असोज 3 गते शनिबार। एकाई नम्बर 1, क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा। क्षेत्र सुनखानी, कार्यक्रम स्थल कटुवाचौर कालिन्चोक 9 कटुवाचौर दोलखा। क्षेत्र बाबरे, कार्यक्रम स्थल मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे दोलखा। क्षेत्र बाबरे, कार्यक्रम स्थल भगवती माध्यमिक विद्यालय कालिन्चोक 3 घ्याङ दोलखा। क्षेत्र बाबरे, हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिन्चोक 4 हिलेपानी दोलखा। क्षेत्र निकोभूमि, कार्यक्रम स्थल निकोभूमि माध्यमिक विद्यालय कालिन्चोक 2 निकोभूमि दोलखा। क्षेत्र सिंहटी, कार्यक्रम स्थल हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंहटी दोलखा। क्षेत्र लिङ्बा सोयसाङ, कार्यक्रम स्थल घ्याङ्गर डाँडा बिगु गाउँपालिका 4 घ्याङ्गर डाँडा दोलखा। क्षेत्र गौरीशंकर, कार्यक्रम स्थल नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलखा। क्षेत्र थामीचाङ्गु, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाङ्गु दोलखा। क्षेत्र मागापौवा, कार्यक्रम स्थल कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा। क्षेत्र काटाकुटी, कार्यक्रम स्थल वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलखा। क्षेत्र फस्कु, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा। क्षेत्र फस्कु, कार्यक्रम स्थल साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 7 कालापानी दोलखा। क्षेत्र नामदु, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा। क्षेत्र मार्बुक, कार्यक्रम स्थल वडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा। क्षेत्र मैना पोखरी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा। क्षेत्र मेलुङ र तामाकोशी गाउँपालिका, कार्यक्रम स्थल डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा। क्षेत्र लिसङ्खु पाखर, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक। 2083 साल असोज 4 गते आइतबार। एकाई नम्बर 2, क्षेत्र भीमेश्वर नगरपालिका 1, कार्यक्रम स्थल मसान डाँडा भीमेश्वर नगरपालिका 1 क्षेमावती दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 2, कार्यक्रम स्थल भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 2 दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 3 र 6, कार्यक्रम स्थल कालिन्चोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 4, कार्यक्रम स्थल सर्वमाध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका 4 टहले दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 5, कार्यक्रम स्थल महेन्द्रदय माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 5, कार्यक्रम स्थल नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 5, कार्यक्रम स्थल बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा। क्षेत्र भीमेश्वर नगरपालिका 7, कार्यक्रम स्थल कुटीडाँडा माध्यमिक
माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका साथ मकैबारी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका साथ कार्यक्रम स्थल कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका साथ कुप्री दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 8 र 9 कार्यक्रम स्थल देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दोलखा 2083 साल असोज 10 गते शनिबार एकाइ नम्बर 3 क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397-421-943-421-539-421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा।

जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाऊ, सुरक्षित रहौ। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौ। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौ। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाऊ, सुरक्षित स्थानतर्फ जाऊ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौ। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा।

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
1: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल, नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू, संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध। वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते, स्थान भिनप 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 8 गते, स्थान भिनप 5 घोक्सिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 9 गते, स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 10 गते, स्थान सैलुङ 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 6 ढुङ्गे बाखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 जोर मनगाउँ, समय बिहान 10 बजेदेखि 1 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 सरन्थली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 भैंसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, 97-42-42-75-17, मिति 2083 साल असोज 15 गते, स्थान मेलुङ 1 पौटी सवाहल, समय 11 बजेदेखि 3 3 बजेसम्म। सम्पर्क नम्बर 9844307772। मिति 2083 साल असोज 15 गते। स्थान सैलुङ छ भित्रे भन्ज्याङ। समय कोटी सवाहल। समय 11 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844307772। मिति 2083 साल असोज 15 गते। स्थान सैलुङ छ भित्रे भन्ज्याङ। समय बिहान 8 बजेदेखि 12 बजेसम्म। सम्पर्क नम्बर 9844236323। मिति 2083 साल असोज 17 गते। स्थान सैलुङ छ महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844236323। मिति 2083 साल असोज 18 गते। स्थान सैलुङ 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 98।

44268624, मिति 2083 साल असोज 21 गते, स्थान सैलुङ छ संस्थाको प्रांगण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 9844233623। साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका सेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 9748-7755-9844-2323-23 9845-75-88-88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी, व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सैलुङ गाउँपालिका 6, फस्कु, दोलखा।

0: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
1: लौ आयो है 150 मै।
2: होइन के आयो?
1: दिपसर पोल्ट्री फार्ममा गिरिराज कुखुराको चल्ला 150 नै पाइन्छ नि।
2: ओहो, मलाई नि गिरिराज कुखुराको चल्ला चाहिएको थियो। कहाँनिर छ यो फार्म?
1: हाम्रै चरीकोट बजारमा रहेको बिजुली अफिसको घर मुनि रहेको छ। ठ्याक्कै बिजुलीको पैसा तिर्न जाँदा नजिकै पर्छ।
2: यो हप्ता बिजुलीको पैसा पनि तिर्नु छ, त्यतै जाँदाखेरि गिरिराजको चल्ला पनि लिएर आउनु पर्ला।
3: उन्नत जातका गिरिराज चल्ला पाइने एकमात्र ठाउँ देवसोर गिरिराज पोल्ट्री फार्म। हामी कहाँ कुखुरा पालनका लागि चाहिने दाना पानीको भाँडा, गुणस्तरीय दाना र कुखुरा पालन व्यवसायका लागि आवश्यक परामर्श पनि दिइन्छ।
2: प्रोपाइटर दिपेन्द्र कार्की, दिपसोर गिरिराज पोल्ट्री फार्म, चरीकोट, दोलखा। नेपाल विद्युत प्राधिकरणको घर मुनि। सम्पर्क मोबाइल नम्बर 9844649931 र 9917165020।
4: नझुकिनु होला है, गिरिराज कुखुराको चल्ला किन्दा दिपसोर पोल्ट्री फार्ममा नै गएर किन्नु होला।
5: साथै यसको शाखा साधो बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।

0: अहिले दिउँसोको दुई बज्यो।
1: ओहो, सुत्केरी वार्डमा कति भिड हो,
2: भेट्न आउनुभएको?
1: पालै पालो आउनु ल भेट्न। म त एउटा कुरा भन्न आएको, बच्चालाई जन्मिने बित्तिकै बिसिजी खोप लगाउनु पर्छ।
2: त्यो बिसिजी खोप के हो, किन लाउने हो नानी?
1: यो जन्मिने बित्तिकै लगाउने खोप हो, यसले क्षय रोगबाट बचाउँछ।
2: यति भएपछि पुग्छ कि अरू खोप पनि लाउनु पर्छ नानी?
1: यतिले मात्र पुग्दैन नि दिदी, राष्ट्रिय खोप तालिका अनुसार जन्मेदेखि 15 महिनासम्म विभिन्न प्रकारका खोप फरक फरक समयमा लगाउनु पर्दछ। एउटा खोप लगाएपछि अर्को खोप कहिले लगाउने भनेर स्वास्थ्य कर्मीले तपाईँलाई प्रष्टसँग बुझाउनुहुन्छ।
2: यो सानो नानीलाई गाह्रो हुन्छ कि?
1: खोपले बाल बालिकाहरूमा रोगसँग लड्न सक्ने क्षमता बढाउँछ, जसले गर्दा उनीहरूलाई दीर्घकालीन रूपमा हुन सक्ने विभिन्न संक्रामक रोगहरूको संक्रमण, अपाङ्गता र मृत्यु दरलाई कम गर्दछ। नेपाल सरकारले यी खोपहरू निशुल्क रूपमा प्रदान गर्दै आइरहेको छ।
3: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
4: स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाऊ।
5: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्, यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
6: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौ र श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
5: अनि तपाईँलाई थाहा छ, तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि?
6: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
4: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
7: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
8: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइ सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साब्दोबाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट।

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटोकपी अनि मायाको चिनो ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरिकोट बिग बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056।

सामुदायिक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको 6 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरू पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई

0: कक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा। स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेटरेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
1: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
2: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
1: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
2: इन्द्र डेन्टल क्लिनिक
1: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
2: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
1: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, घिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
2: इन्द्र डेन्टल क्लिनिक चरीकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
1: प्रोपाइटर इन्द्र मोक्तान, फोन नम्बर 98-41-57-70-69, इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट दोलखा।
0: काठमाडौँको लागि सम्पर्क नम्बर 98-44-39-92-92, स्थान जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्स। हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध। साधारण सभा हुने मिति 2083 साल असोज 6 गते एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रग्रामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गण, समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसैसा सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 0494-421-4129-12।
3: रमा, ए रमा, के गर्दैछौ?
4: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
3: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन, कुन टेलर्समा जाने है?
4: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन्डुलाइरहनु भएको?
3: मन्डुलाको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाउ न त, फेरि कति दिनमा तयार पार्छ? हो, मलाई त छिट्टै चाहिएको छ।
4: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
5: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, ज्वारी कोट, इष्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोसाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर नवीन नेपाली, सम्पर्क नम्बर 0494-421-3688 र 9844-45-30।
7: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।

我心里开一开，我还一时也不住。我那些说成了后面的这些，我就是他那哭了个好眼珠，天啊，哭啊，真的。

भनेका तिमी यहाँ सासुराले मा छेउ भनेर दाउले सुनाएर आउने हो कि दाउले सुनाएर आउने हो यसो गरौँ न, साथै यहाँ बसेर बात मारौँ न।

वहाँका तिमी यहाँ पाठुरालीमा छेउ भनेर डाउले सुनाएर आउने हो कि डाउले सुनाएर आउने हो यसो गरौँ न छ्याक्कै यहाँ बसेर बात मारौँ न

0: अहिले दिउँसोको 3 बज्यो।
1: सबैभन्दा पहिले मुख्य खबर। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिशका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्ता 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ़दै, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसीसी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाल प्रहरीको टिम्बुरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका शवको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढ़ीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चराउदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकोले हिमाली क्षेत्रमा हुने बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति शी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्नेमा उहाँको जोड़ छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन

0: अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान
2: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 वटा जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन् ती जातमा गुल्मी लोकल सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन् रूरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्रांगारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 वटा नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्ना उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ अब विदेशको खबर माओ सेतुङको निधन भएको 50 वर्ष बित्यो तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेताभन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन् चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्यूज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन् चीनको प्रतिष्ठित चिनवा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन् जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ हप्ताको 6 दिन बिहान 9 बजेदेखि राति 9 बजेसम्म काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन् सानैदेखि कड़ा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न संघर्ष गरिरहेका छन् यस्तो अवस्था पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दोजल्दो लाग्न थालेको छ विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ अब खेल खबर एसीसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले यूएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनायो नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे उनी 106 बलमा 102 रन बनाएर आउट भए यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए त्यस्तै ईशान पाण्डेले 13 रोहित पौडेले 40 गुलशन झाले 52 र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ चारभन्जेङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़ गुल्मीमा 38 जातका कफीको परीक्षण 3 वटा जात सिफारिशका लागि अन्तिम चरणमा चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ़्यो युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण र एसीसी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै

0: काली नदीको शिर,
1: मणिचूडको काख,
0: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
0: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181, वेबसाइट झुले.com.np।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: कृषि मन्त्र नार्क सँग।
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार बन्जेङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डुको असनमा नेवारी परम्परा अनुसार 96 जना कुमारको पूजा गरिएको छ। अन्नपूर्ण तके पूजको आयोजनामा आज कुमार पूजा गरिएको हो। 5 वर्षसम्मका बालकलाई कुमार पूजा गर्ने गरिएको छ। संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो। देशमा सुख शान्तिको कामना सहित पूजा गरिएको उहाँले बताउनु भएको छ। कुमारहरूको नेवारी परम्परा अनुसार बाजा जसै पूजा गरिएको हो। कुमार पूजापछि आगन्तुकलाई नेवारी भोजन समेत गराइएको छ। पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा यस वर्षको हरितालिका 30 को तयारी शुरू गरेको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको अध्यक्षतामा बसेको बैठकमा कोष सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाको सहभागितामा यस वर्षको 30 पर्वका लागि आवश्यक सुरक्षा, भक्तजन व्यवस्थापन, भीड़ नियन्त्रण, सरसफाई तथा अन्य व्यवस्थापन लगायतका विषयमा छलफल गरिएको हो। पशुपतिनाथ मन्दिरमा देशभरबाट आउने श्रद्धालु भक्तजनलाई सुरक्षित, व्यवस्थित र सहज रूपमा दर्शन तथा पूजा गर्ने वातावरण सुनिश्चित गर्न सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। यस वर्षको 30 पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न कोषले 7 वटा उपसमिति समेत गठन गरेर तयारी गरिरहेको छ। पर्सी सोमबार हरितालिका 30 पर्व परेको छ। काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरी सहित 4 जना विरूद्ध विशेष अदालत काठमाडौँमा हिजो आरोप पत्र दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रूपान्तरण गर्ने, स्वामित्व परिवर्तन गर्ने लगायत सम्पत्ति शुद्धिकरण गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरी सहित 4 जना विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारले महानगरका तत्कालीन इन्जिनियर प्रतिवादी महतो कोइरी, उनको पत्नी माला कुमारी महतो, रीना कुशवाहा र कुशवाहाको पति कृष्ण प्रसाद मेहता सहितलाई गैर कानूनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसार मुद्दा दायर गरिएको जनाएको छ। महतोमाथि 4,48,89,841 बिगो सहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बोमा रहेको सशस्त्र प्रहरी बल अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा निधन भएको अस्पतालका डाक्टर दिवाकर सिंह थापाले जानकारी दिनुभयो। 2016 साल माघ 7 गते इलाममा जन्मिएका गौतम काठमाडौँको थानकोटमा बस्दै आउनुभएको थियो। उहाँको भोलि अन्तिम संस्कार गरिने भएको छ। र विज्ञापन क्षेत्रका जानकार एवं व्यवसायी निर्मल राज पौडेलको पुस्तक एड गुरु सिद्धान्त र अनुभव सार्वजनिक भएको छ। पुस्तकको उद्योगपति विनोद चौधरी, संचार उद्यमी भास्कर राज राजकर्णिकार, पूर्व न्यायाधीश एवं साइबर कानूनका जानकार डाक्टर श्रीकृष्ण भट्टराईले डिजिटल रूपमा लोकार्पण गर्नुभएको हो। यो पुस्तकमा नेपालको संचार क्षेत्रको अवस्था, विज्ञापन निर्माण र यसको बजार, फेरिएको विज्ञापन संस्कार लगायत कुरा समेटिएका छन्। त्यस्तै नेपालमा आम संचार क्षेत्रको अवस्था र चुनौतीका साथै विज्ञापन निर्माण र वितरणको विगतको अवस्था र अवधारणा प्रस्तुत गरिएको नेपाल विज्ञापन एजेन्सी व्यवसाय संघको अध्यक्ष समेत रहेका पौडेलले पुस्तकमा व्यवसायका आरोह अवरोह, विज्ञापनलाई समाजले हेर्ने दृष्टिकोण र विज्ञापन व्यवसायमा भोग्नु परेका सफलता असफलताका विषय पनि समेट्नु भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़। र असनमा नेवारी परम्परा अनुसार 96 जना कुमारको पूजा। पशुपतिमा पर्सीको 30 पर्व केन्द्रित तयारी थालियो। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

सामुदायिक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यवसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा।
स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल। जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाउ, सुरक्षित रहौ। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिउ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौ। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाउ, सुरक्षित स्थानतर्फ जाउ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौ। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौं। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा।

स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीको।

0: मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल भाद्र 3 गते बसेको 619 औं बैठकको निर्णय नम्बर 14 अनुसार संस्थाको 33 औं वार्षिक साधारण सभा सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित र संस्थाको साधारण सभा सञ्चालन कार्यविधि 2080 आधार माने तपसिलमा उल्लेख गरिए बमोजिम हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई साधारण सभामा सक्रिय सहभागी हुनको लागि हार्दिक निमन्त्रणा गरिन्छ। प्रस्तावहरू संचालक समितिको तर्फबाट आर्थिक वर्ष 2082-83 अध्यक्षको प्रतिवेदन। संचालक समितिको तर्फबाट सचिवद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 प्रतिवेदन, आर्थिक वर्ष 2082-83 बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 आर्थिक कारोबारको बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारी शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok साकोस 6358, फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्य व्यवस्था निर्देशिका 2076 राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाइगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ। साधारण सभा सञ्चालन हुने मिति 2083 साल असोज 3 गते शनिबार। एकाइ नम्बर 1, क्षेत्र सुनखानी, कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय कालिन्चोक 8 मेल डाँडा दोलखा। क्षेत्र सुनखानी, कार्यक्रम स्थल कटुवाचौर कालिन्चोक 9 कटुवाचौर दोलखा। क्षेत्र बाबरे, कार्यक्रम स्थल मिलिजुली आधारभूत विद्यालय कालिन्चोक 2 बाबरे दोलखा। क्षेत्र बाबरे, कार्यक्रम स्थल भगवती माध्यमिक विद्यालय कालिन्चोक 3 घ्याङ दोलखा। क्षेत्र बाबरे, हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिन्चोक 4 हिलेपानी दोलखा क्षेत्र निको भूमि कार्यक्रम स्थल निको भूमि माध्यमिक विद्यालय कालिन्चोक दुई निको भूमि दोलखा क्षेत्र सिंहटी कार्यक्रम स्थल हेलिप्याड चौर बिगु गाउँपालिका चार सिंहटी दोलखा क्षेत्र लिङ्बा सोयसाङ कार्यक्रम स्थल घ्याङ्गर डाँडा बिगु गाउँपालिका चार घ्याङ्गर डाँडा दोलखा क्षेत्र गौरीशंकर कार्यक्रम स्थल नाजिङ गौरीशंकर गाउँपालिका सात नाजिङ दोलखा क्षेत्र थामीचाङ्गु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका आठ थामीचाङ्गु दोलखा क्षेत्र मागापौवा कार्यक्रम स्थल कृषि उपज संकलन केन्द्र सैलुङ तीन बाखोर दोलखा क्षेत्र काटाकुटी कार्यक्रम स्थल वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ पाँच काटाकुटी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय सैलुङ छ गोठपानी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल साउते माध्यमिक विद्यालय कालापानी सैलुङ सात कालापानी दोलखा क्षेत्र नामदु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर छ नामदु दोलखा क्षेत्र मार्बुक कार्यक्रम स्थल वडा नम्बर सातको कार्यालय बैतेश्वर सात मार्बु दोलखा क्षेत्र मैना पोखरी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर पाँच मैना पोखरी दोलखा क्षेत्र मेलुङ र तामाकोशी गाउँपालिका कार्यक्रम स्थल डुडे बजार तामाकोशी गाउँपालिका तीन डुडे बजार दोलखा क्षेत्र लिसङ्खु पाखर कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका पाँच मुडे सिन्धुपाल्चोक 2083 साल असोज 4 गते आइतबार एकाई नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 कार्यक्रम स्थल मसान डाँडा भीमेश्वर नगरपालिका 1 क्षेमावती दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 2 कार्यक्रम स्थल भीम माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 2 दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 3 र 6 कार्यक्रम स्थल कालिन्चोक माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 3 चरीकोट दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 4 कार्यक्रम स्थल सर्वमाध्यमिक विद्यालय टहले मन्दिर भीमेश्वर नगरपालिका 4 टहले दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल महेन्द्रदय माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 माटी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल नयाँ पुल बजार भीमेश्वर नगरपालिका 5 नयाँ पुल दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 5 कार्यक्रम स्थल बुढा भीमसेन माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 5 किराती छाप दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुटीडाँडा माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 7 मकैबारी दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 7 कार्यक्रम स्थल कुप्री प्राथमिक विद्यालय भीमेश्वर नगरपालिका 7 कुप्री दोलखा क्षेत्र भीमेश्वर नगरपालिका 8 र 9 कार्यक्रम स्थल देवी माध्यमिक विद्यालय भीमेश्वर नगरपालिका 8 बोस दोलखा 2083 साल असोज 10 गते शनिबार एकाई नम्बर 3 क्षेत्र काठमाडौँ कार्यक्रम स्थल न्यू त्रिशक्ति पार्टी प्यालेस काठमाडौँ महानगरपालिका 32 पेप्सिकोला काठमाडौँ 2083 साल असोज 13 गते मंगलबार क्षेत्र मुख्य निर्णय प्रमाणित कार्यक्रम स्थल संस्थाको मुख्य कार्यालय भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा केही दुविधा भएमा संस्थाको फोन नम्बर 049-421-397-421-943-421-5-39-421-303 मा फोन गरी जानकारी लिन सक्नुहुनेछ। ठाकुर प्रसाद पाठक सचिव मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमेश्वर नगरपालिका 6 चरीकोट दोलखा
1: ए नानी नातिनी हजुरबालाई दिएर त खान बसिहाल त
2: ए
1: आमा त्यो सागपात फसुल केही पनि नहाल्नुहोस् है खोकी लाग्छ म त खाँदिन
2: ल ल हाल्दिन अब यो सुत्केरीको बेलामा दही दुध पनि भएन सागपात पनि खान्न भन्छ के भाग लगाउनु खै तँलाई मैले
3: चाहिने कुरा गर्छ दही दुध घिउ दिन किन हुँदैन जति हुन्छ खुरुक्क दे त अनि ए नानी सागपात फलफुलले पनि कहीँ खोकी लाग्छ यस्तो बेलामा त अन्न सागपात फलफुल गेडागुडी दही दुध भए भरको सब थोक खानुपर्छ। ए साँच्ची कस्तो बिर्सेको, हिजो बेलुका यसलाई भनेर छुट्याएर राखेको मासु कि खै तँ पनि दिइहाल त। यस्तो बेलामा त माछा मासु अन्डा जस्तो चिज त टुटाउनै हुँदैन।
4: हो त, परम्परा संस्कार आनी बानी अल्प ज्ञान वा भ्रमको कारणले गर्भवती वा स्तनपान गराइरहेका महिलालाई आवश्यक पोषण तत्त्वले युक्त विभिन्न खानेकुरा खानबाट कहिल्यै वञ्चित नगराउ। यो बेला आमाले जति पोषिलो खानेकुराहरू खान पाउँछिन् आमा र बच्चा दुवैजना शारीरिक र मानसिक रूपले त्यति नै स्वस्थ र तन्दुरुस्त हुन्छन्।
5: नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना हरिहर भवन ललितपुर।
6: के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ?
7: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
6: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
7: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
6: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
7: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।

सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको क्युआर कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन। हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रु 100 योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2। सावित्री अगरबत्तीको स्क्यान सनातन उपहार सनातन।

0: सुविस इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविसु इन्टरनेट अमेजिङ अल द वे
1: इन्टरनेट
2: दोलखाको लागि सम्पर्क 0949-421-875
3: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आज सम्पर्क गर्नुहोस् तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र वेट्रेस हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा मोबाइल नम्बर 98410-1709 98410-1709 आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल
4: राख्नुहोस् तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ
5: विचार गर्नुहोस् अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ
4: सम्झना होस् जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन रगत दूषित बन्न पुग्छ खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ
5: याद राख्नुहोस् जाँड रक्सीको सेवनले तपाईँलाई छेनिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन पेट परेर खाएको दुःख भुल्न खाएको शोक बिर्सन पिएको तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा तपाईँले जाड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्
4: यसै कारण होसियार हुनुहोस् जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ
5: सजग बन्नुहोस् कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ आफैलाई त्याग्न पनि सक्नुहुन्छ तर जाँड रक्सी सेवन जस्तो खराब किन त्याग्न सक्नुहुन्न
4: जिम्मेवारी वहन गर्नुहोस् शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन औषधि खान पैसा पुग्दैन तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ
5: त्यसैले आजैबाट सचेत बनौ जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सी रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
4: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 मा सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक

देशको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइनुट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा, क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि, मिति 2083 साल असोज 7 गते, समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म, स्थान छहरा चौतारो मलेपु, उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै, मिति 2083 साल असोज 7 गते, समय मध्याह 12:30 देखि 2:30 सम्म, स्थान श्री सितका माध्यमिक विद्यालय सितका, उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सितका ठुलाखेत, मिति 2083 साल असोज 7 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान भदौरे दुडेरी प्रतीक्षालय, उपस्थित हुने शेयर सदस्य भदौरे कात्तिके कालीमाटी, मिति 2083 साल असोज 8 गते, समय बिहान 7 बजेदेखि 4 बजेसम्म, स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ, उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर, मिति 2083 साल असोज 8 गते, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान ओडा नम्बर 9 को प्रांगण, उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस, मिति 2083 साल असोज 8 गते, समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म, स्थान सामुदायिक भवन पिपल बोर्ड, उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर, मिति 2083 साल असोज 8 गते, समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म, स्थान सोती बजार, उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली, मिति 2083 साल असोज 8 गते, समय मध्याह 12:30 देखि 4 बजेसम्म, स्थान मजुवा आधारभूत विद्यालय, उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी, मिति 2083 साल असोज 10 गते, समय बिहान 10 बजेदेखि 4 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू, साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ, बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन, सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव।

भारतकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।

0: स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाऊ।
1: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्। यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
2: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
1: अनि तपाईँलाई थाहा छ, तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
2: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
0: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
3: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
4: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइ सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट।

0: नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना हरिहर भवन ललितपुर
1: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुविस्तो इन्टरनेट अमेजिङ अल द वे
2: सुविस्तो इन्टरनेट आयो है नेपाल भर
3: दोलखाको लागि सम्पर्क 0949-421-875

0: पनि आएन, हामी दुईजना पढ्न जाउँ, चार पढ्न लागिसक्यो,
1: अहिलेसम्म छोरा आएको छैन र जाउँ न, जाउँ जाने भयो पढ्नलाई। म छोरी एकदिन भाषी तेरो भाइ आएन, भाइ कतै जान्छ, तिनीहरू घर बसिया।

0: अहिले बेलुकीको 5 बज्यो।
1: हतेरिका, नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
2: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेसन, फोटो कपी अनि मायाको चिन्हो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
1: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
2: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841-83-05-61 र 9851-056-300।
3: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
4: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
3: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
4: इन्द्र डेन्टल क्लिनिक
3: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्, भेट्दै भेटिएन।
4: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडि पट्टि बाटो मुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नु पर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
3: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
4: इन्द्र डेन्टल क्लिनिक, चरीकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
3: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841-57-70-69, इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट, दोलखा।
5: रमा, ए रमा, के गर्दैछौ?
6: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
5: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन, कुन टेलर छ जाने है?
6: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन्डुलाइरहनु भएको?
5: मन्डुलाको हो त, तिमीलाई थाहा छँदैछ नि, आधे पछि गरी यहाँ पर्ने। ल उसो भए अहिले जाऊ न त, फेरि कति दिनमा तयार पारि हो, मलाई त छिट्टै चाहिएको छ।
6: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
7: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, जुवारी कोट, इष्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर नवीन नेपाली, सम्पर्क नम्बर 0949-3688-98-44-30-50-30।
9: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2।
4: होइन ए रमा, कति बेसार हाले कि, हेर हेर, न पिरो छ न केही मसला मिलेको छ, ठस बेसार मात्र बनाउँछ त, कसरी खानु यस्तो तरकारी? अब के गर्नु दिदी, अब आफ्नोमा भएको यस्तै छ, यति नै कति दुःखले पिसेको, अलि धुलो नभएर होला मिठो नभएको, एक्लो मान्छे गरिदिने कोही छैनन्।
10: ल यति कुराले गर्दा तरकारी नै ध्वस्त पारे कि? हाम्रै चरीकोटमा रहेको निकेश मसला उद्योगमा गएर कुटेको भए त मुख मिठाई मिठाई खान पाइहाल्थ्यो नि।
11: हजुर, यहाँ विभिन्न प्रकारको मसला, 12 मसला, बेसार, कुटानी, पिसानी, साथै मसला, खोर्सानी, बेसार तथा सम्पूर्ण मसलाहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
10: निकेश मसला उद्योग, चरीकोटबाट काठमाडौँ जाने बाटोको बायाँ पट्टि। सम्पर्क मोबाइल नम्बर 9840-26-31-11, 9840-26-31-11।
12: बाल बालिकालाई हुने निमोनियाका बारे जान्नै पर्ने कुरा। निमोनिया के हो? निमोनिया भनेको श्वास प्रश्वास सम्बन्धी संक्रमण हो जसले फुक्समा असर गर्दछ। निमोनिया कसरी सर्दछ? मुख्यतया बच्चाहरूको नाक र घाँटीमा रहेका संक्रामक जीवाणु वा किटाणुहरू श्वासको माध्यमबाट फुक्ससम्म पुगी निमोनिया गराउन सक्दछ। संक्रमित बच्चाहरूले हाच्छु गर्दा वा खोक्दा थुक र सिङ्गाङको छिटाबाट सर्न सक्दछ। निमोनियाको चिन्ह तथा लक्षणहरू के हुन्? ज्वरो आउने, शरीरमा काँडा उम्रने र कम्पन आउने, छिटो छिटो श्वास फेर्ने, श्वास लिँदा र छोड्दा अस्वाभाविक आवाज आउने, कोखा हान्ने, झोल कुरा पिउन नसक्ने वा आमाको दूध राम्ररी चुस्न नसक्ने, धेरै सुत्री रहने वा बिउजाउन गाह्रो हुने, नाकबाट सिङ्गान बग्ने, खोकी लाग्ने। निमोनिया भएका बच्चाहरूमा अन्य स्वास्थ्य समस्याहरू जस्तै झाडा पखाला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्दछ। यदि बच्चामा माथिको चिन्ह वा लक्षणहरू देखा परेमा तुरन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ। नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
13: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको तालिम।

0: देवबेसी पहाड़ अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई
1: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एच टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरुण खड्का 9851149913 9844309913 9844231883 चरीकोट चप्पल पसल चरीकोट 20 बजार।
2: हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 औं बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध। साधारण सभा हुने मिति 2083 साल असोज 6 गते, एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रग्रामी सेवा केन्द्र अन्तर्गत जाइका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गण, समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन SSR सूचित गरिन्छ।

0: स्याल र कुकुरको मितेरी। एउटा स्याल गाउँमा गएर कुखुरा खान पल्केको थियो। स्यालबाट कुखुरालाई जोगाउन गाउँलेहरूले मिलेर एउटा भोटे कुकुर पाले। भोटे कुकुर देखेर स्याल डरायो र केही दिन कुखुरा चोर्न जान छाड्यो। तर उसलाई कुखुराको मासु खाने बानी परिसकेको थियो, यसैले ऊ धेरै बेर चुप लागेर बस्न सकेन। एक दिन उसले कुकुरलाई जिस्क्याउँदै जंगलमा पुर्यायो। त्यहाँ उसले कुकुरलाई चराको मासु खान दियो। चराको मासु खान पाएर कुकुर खुसी भयो। पहिलो पटक चराको मासुको स्वाद पाउँदा उसलाई निकै मिठो लाग्यो। कुकुरलाई खुसी पारेपछि स्यालले भन्यो,
1: हेर दाई, हामी एउटै जातका हौ, किन बैगुनी मान्छेको पछि लागेर मलाई दुःख दिन्छौ? मान्छेको चाकडी गरेर तिमीले के पाउँछौ र? उही एक मुठी जुठो पुरो त हो, कहिल्यै एक टुक्रा मासु दिन्छ? मेरो कुरा मान्यो?

0: भने, मैले मारेको शिकारको आधा भाग तिमीलाई दिन्छु, अबदेखि म गाउँमा पस्दा मलाई केही नगर है।
1: कुकुरलाई स्यालको कुरा चित्त बुझ्यो। उसले गाउँबाट स्यालले जतिवटा कुखुरा चोरे पनि त्यसको आधा भाग आफूलाई दिने बाचा गरायो। त्यो दिनदेखि स्यालले साँझ पर्यो कि गाउँमा गएर कुखुरा चोर्न थाल्यो। स्याल गाउँको एकातिर जाँदा कुकुर अर्कोतिर गएर भुक्न थाल्थ्यो र गाउँको निकै रखवारी गरे जस्तो गर्थ्यो। स्यालले पनि इमानदारीका साथ आधा भाग मासु कुकुरलाई दिन्थ्यो। दिनहो जसो मासु खान पाएर कुकुर मोटाउँदै र अल्छी हुँदै गयो। स्याल र कुकुरको यो मितेरी बिचरा गाउँलेहरूले पत्तै पाउन सकेनन्। बरु उनीहरूले एउटा कुकुरले पुगेन, अरू दुई चारवटा कुकुर पाल्न पर्यो भनेर सल्लाह गर्न थाले।

माछा भ्यागुता र फुच्चे। फुच्चेलाई उसकी आमाले खोलामा नुहाउन लिएर गएकी थिइन्। फुच्चे चिसो पानीमा नुहाउन मानिरहेको थिएन। आमाले उसलाई पानीमा तानेर लगेपछि

0: खुच्चे रोएको सुनेर पानी भित्रका माछा र भ्यागुताहरूले पानीमाथि टाउको निकालेर हेर्न थाले। फुच्चे कराइरहेको थियो, आमा जाडो भयो, नाइ म चिसो पानीमा नुहाउन्न भनेको। फुच्चेको कुरा सुनेर माछाहरू हाँस्न थाले। उनीहरूले भने,
1: कस्तो केटो होला, एकछिन पानीमा बुड्न पनि कति डराएको होला। हामी जीवनभर पानीमा बस्छौ तर पनि रोएका छैनौ, डर छेरुवा फुच्चे।
0: माछाहरूको कुरा सुनेर एउटा बुढो भ्यागुताले भन्यो,
2: तिमी कत्लेहरूलाई जाडो र गर्मीको कुरा के थाहा? उसको जीवको छाला पनि तिमीहरूको जस्तै भएको भए ऊ पनि तिमीहरू जस्तै पानीमा रमाउने थियो।
0: फुच्चेले धेरै जिद्दी गरेपछि आमाले खोलाको छेउमा झिझा दाउरा बटुलेर आगो बालिन् अनि खड्कुलोमा पानी तताएर फुच्चेलाई नुहाइदिन्। फुच्चेले तातो पानीले छ्याप्ला भन्ने डरले माछा र भ्यागुताहरू पानीभित्र पसे।

उठाएर बिरालो पाँच पाथी अटाउने कराहीमा दूध भक भक उम्लिरहेको थियो। एउटा बिरालो दूधको कराहीको छेउमा बसेर हेरिरहेको थियो। दूध बाक्लो भएर खुवाको मिठो बास आउन थालेको थियो। बिरालोले कराहीको बाक्लो दूध खाने धेरै पटक कोसिस गर्यो, तर तातो बाफले पोलेर बिरालो म्याउ गरेर पछि सर्थ्यो। कहिले दूध चिसो होला र खाउला भनेर पर्खने धैर्य उसँग थिएन, किनकि घरका बुढा बुढी आइपुगे भने उसले खुवाको सट्टा लट्ठी खानु पर्थ्यो। त्यो बिरालोको जिजुबुवालाई पनि त्यो घरमा उसको कुन पुस्ता आएको हो र कहिलेदेखि त्यो घरमा खुवा बनाउन थालिएको हो भन्ने थाहा थिएन। त्यो बिरालोलाई यति मात्र थाहा थियो कि गाउँभरिका घरहरू मध्ये त्यो घरमा जतिको दूधको पाउल अरू घरमा थिएन। गाउँमा चाडपर्व तिथि श्राद्ध पर्दा जसले पनि त्यही घरमा दूध लिन आउँथे। बुढाबुढीको गोठ पनि हेर्न लायकको थियो। लस्करे 8-10 वटा भैँसी बाँधिएका हुन्थे। पालै पालो ब्याउने हुनाले तीमध्ये 4-5 वटा जहिले पनि दुहुना हुन्थे। गोठको छेउमा पहाड जस्तो परालको कुनियो हुन्थ्यो। घरको छेउमा 12 महिना नसुक्ने सानो खोल्सी थियो। नजिकै बाक्लो वन भएको हुनाले हरियो घाँस कहिले टुट्दैनथ्यो। कुँडो पकाउन दाउराको छेलो खेलो थियो। केही वर्ष भयो घरमा बुढाबुढी दुईजना मात्रै थिए। लाठे छोराहरू गोठल्याई गर्ने दुःखले कोही सहरमा त कोही विदेशमा गएका थिए। उनीहरू बेला बेलामा घर आउँदा पहाड़को जग्गा जमिन बेचेर सहरमा बसाई सर्ने कुरा गर्थे। बुढाबुढीको भने गाउँ छोड्ने मन थिएन। कान्छो छोराले त सहरमा नसर्ने भए उसको भाग अंश चाहियो भन्न पनि थालिसकेको थियो। छोराहरूले अन्तै पाखुरा खियाउन थालेपछि घरको आयस्ता घट्ने नै भयो। तैपनि बुढाबुढीको मेहनतले 2-4 पाथी दूध पाक्न छोडेको थिएन। दूध, घिउ, खुवा, दही आदि बेचेर उनीहरूको घर खर्च र लुगाफाटाको खर्च चलेकै थियो। बिरालोलाई यी सबै कुराको चासो थिएन। बेला बेलामा कराही, गबुवा र ठेकीमा मुख गाडेर अनि मदानी चाटेर पनि उसको गुजारा चलेकै थियो। चार पाँच बेत छाउरा छाउरी हुर्काउँदा पनि अरूको घर ढुक्न जानु परेको थिएन। तर त्यो दिन अनौठै भयो। बुढाबुढी भान्सामा आउँदै आएनन्। अङ्गेनामा अजङ्गका मुढाहरू एकनासले बलिरहे। कराहीको दूध उम्लदै सुक्दै गयो। बिरालोले खुवा खाने आश अझै मारेको थिएन। छाउरा छाउरीहरू भोकाए होलान् भनेर ऊ आत्तिदै थियो। अब अलि अलि दूध डढेको गन्ध आउन थाल्यो। भान्सा कोठामा दूध डढेर धुवा रंग मंगिन थालेपछि बिरालो निकै आत्तियो। ऊ म्याउ म्याउ गर्दै छाउराहरू भएको धनसारमा गयो। धनसार कोठाको ढोका फोरिएको थियो र त्यहाँ एक गेडा पनि अन्न बाँकी थिएन। छाउराहरू भोक र डरले एउटा कुनामा लुकिएर कराइरहेका थिए। त्यसपछि उसले बुढाबुढीलाई खोज्न थाल्यो। कोठा चोटा चहारेपछि ऊ भुइँगलमा पुग्यो। त्यहाँको दृश्य देखेर उसलाई रिङटा लाग्यो। त्यहाँ गरगहना रुपैयाँ पैसा राख्ने सन्दुक फोरिएको थियो। बुढाबुढी रगतको आहालमा डुबेका थिए। ऊ दगुर्दै फेरि भान्सा कोठामा पुग्यो। त्यहाँ उसले खुवा मात्र होइन कराई नै डढेको देख्यो।
आगोको रापले गर्दा कोठाभित्र पस्न पनि गाह्रो थियो। ऊ दगुर्दै आफ्ना छाउराहरू भएको ठाउँमा पुग्यो। उसले एक एक गर्दै छाउरा छाउरीहरूलाई मुखमा च्याप्दै घरबाट गोठमा ओसार्न थाल्यो। झ्यालहरूबाट धुवा र आगोका लप्का निस्कन थाल्यो। बिरालो कराउँदै छिमेकीहरूको घरमा पुग्यो। छिमेकीहरू दगुर्दै आए। कोही मानिसहरूले बुढाबुढीहरूलाई अस्पतालतिर लगे। कसैले माटो हाले, कसैले पानी हाले, कसैले केराको थाम ल्याएर ढाले। केही क्षणमै आगो निभ्यो। बुढाबुढीको ज्यान बच्यो, घर जोगियो। आकाशमा चाहिँ अझै धुवा उड्दै थियो।

मानिसलाई कसरी चिन्ने? मृगले आफ्ना पाठाहरूलाई शिक्षा दिँदै थिए। शिक्षाको मूल विषय हिंस्रक र अहिंस्रक जीव कसरी छुट्याउने भन्ने थियो। अन्त्यमा मृगले पाठाहरूलाई सोध्न लागि, बाघ के हो? पाठाहरूले भने, बाघ हिंस्रक जीव हो किनकि उसको दारा र नङ्ग्रा हुन्छ। ठीक भन्यौ, हामीहरू बाघसँग जोगिनु पर्छ। मृगले फेरि सोधी, ब्वाँसो के हो भन त? पाठाहरूले भने, त्यो पनि हिंस्रक जीव हो, त्यसको पनि तीखा दाँत र नङ्ग्रा हुन्छन्। ठीक, मृगले भने, अब भन त जरायो के हो? पाठाहरूले भने, त्यो त हामी जस्तै अहिंस्रक जीव हो, उसका दारा नङ्ग्रा केही पनि हुँदैन। एकदम ठीक भन्यौ, मृगले पाठाहरूलाई भने, तिमीहरूले हिंस्रक जीव र अहिंस्रक जीव छुट्याउन सक्ने भएछौ। अब तिमीहरू वनमा घुम्न जान सक्छौ, तर एक्ला एक्लै नहिँड्नु नि। यतिकैमा एउटा सानो पाठोले सोध्यो, आमा, हाम्रो जस्तै चारवटा खुट्टा भएर पनि पछिल्ला दुईटा खुट्टाले मात्रै टेकेर हिँड्ने बाँदर जस्ता जीव के हो नि? ए, त्यो त मानिस हो, मृगले भने। सबै पाठाहरूले एकै स्वरमा सोधे, त्यो हिंस्रक हो कि अहिंस्रक हो नि? मृगले भने, त्यसलाई चिन्न गाह्रो छ, त्यसले के गर्छ भनेर यस्तै भन्न सकिँदैन। कोही हिंस्रक हुन्छन् भने कोही अहिंस्रक पनि हुन्छन्। त्यसको न त मुख, दाँत र हात खुट्टा हेरेर अड्कल गर्न सकिन्छ, न त स्वर सुनेरै। हिंस्रक जीवहरूबाट त हामी परेबाट होसियार हुन्छौ, तर मानिसको चाल थाहा पाउन गाह्रो हुन्छ। उसले माया पनि गर्छ, मिठो खाना पनि दिन्छ, मिठो बोली पनि बोल्छ, तर उसले कहाँ जाल वा पाँसो थापेको हुन्छ र कुन बेला कहाँ कसरी झुक्याउँछ भन्नै सकिँदैन। त्यसैले मानिसबाट सधैँ टाढै बस्नु है।

0: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइन्युट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा। क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि, मिति 2083 साल असोज 7 गते, समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म, स्थान छहरा चौतारो मलेपु, उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै, मिति 2083 साल असोज 7 गते, समय मध्याह 12:30 देखि 2:30 सम्म, स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का, उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठुलाखेत, मिति 2083 साल असोज 7 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान भदौरे दुडेरी प्रतीक्षालय, उपस्थित हुने शेयर सदस्य भदौरे कार्तिके कालीमाटी, मिति 2083 साल असोज 8 गते, समय बिहान 7 बजेदेखि 4 बजेसम्म, स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ, उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर, मिति 2083 साल असोज 8 गते, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान ओडा नम्बर 9 को प्रांगण, उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस, मिति 2083 साल असोज 8 गते, समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म, स्थान सामुदायिक भवन पिपल बोर्ड, उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर, मिति 2083 साल असोज 8 गते, समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म, स्थान सोती बजार, उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली, मिति 2083 साल असोज 8 गते, समय मध्याह 12:30 देखि 4 बजेसम्म, स्थान मजुवा आधारभूत विद्यालय, उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भौटिनी, मिति 2083 साल असोज 10 गते, समय बिहान 10 बजेदेखि 4 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू। साधारण सभामा उपस्थित हुने सियर सदस्यलाई खाचाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका 8 सुनखानी दोलखा
1: लक्ष्मी म कहाँ बिहानकै दाल भात बाँकी छ तरकारी पकाउने अल्छी लाग्यो भने भरे के तरकारी पकाउने छुट्छ कुन्नी एकतर राति मलाई पनि दे है
2: 4 दिन भइसक्यो सागमा झोल हालेर साग भात मात्रै खाएको के पकाउनु पकाउनु
1: साग खानु त राम्रो हो नि तर साग भात मात्रैले चाहिँ शरीरलाई चाहिने सबै थरी पोषण पुग्दैन है बिरामी परिएला नि होस् घर
2: हो र अनि के खानु त
1: हामीले खाना खाँदा सागपात फलफूल सँगसँगै भात ढिँडो रोटी च्याख्ला मध्ये एक थरी दाल तथा अन्य गेडागुडी मध्ये एक थरी पशु पन्छीहरूबाट पाइने खानेकुराहरू जस्तै दुध दही मही घिउ माछा मासु अण्डा आदि सबै समेटेर खानुपर्छ यी खानेकुराहरूमा हाम्रो शरीरलाई चाहिने सबै थरी पोषण तत्त्वहरू पाइन्छ जसले हामीलाई स्वस्थ र फुर्तिलो बनाउन मद्दत गर्दछ
3: नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना हरिहर भवन ललितपुर
0: जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ त्यसैले सावधानी अपनाऊ सुरक्षित रहौ बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिऊ जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौ खोला नाला नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौ बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाऊ सुरक्षित स्थानतर्फ जाऊ विद्युत तार पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौं उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन आर्थिक वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते, स्थान भिनपा 5 विसुन्टोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 8 गते, स्थान भिनपा 5 घोक्सिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 9 गते, स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 10 गते, स्थान सैलुङ 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 6 ढुङ्गे बाँखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 जोर मनगाउँ, समय बिहान 10 बजेदेखि 1 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 सरन्थली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क नम्बर 97 42 42 75 17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 भैंसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, 97 42 42 75 17, मिति 2083 साल असोज 15 गते, स्थान मेलुङ 1 पौटी सवाहल, समय 11 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 30 77 72, मिति 2083 साल असोज 15 गते, स्थान सैलुङ 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि 12 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 17 गते, स्थान सैलुङ 6 महिला भवन, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23, मिति 2083 साल असोज 18 गते, स्थान सैलुङ 7 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 68 24, मिति 2083 साल असोज 21 गते, स्थान सैलुङ 6 संस्थाको प्राङ्गण, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98 44 23 63 23। साधारण सभामा उपस्थित सेयर सदस्यहरूलाई कर बाहेक रु 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका सेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 97 48 28 77 55 98 44 23 63 23, 98 45 75 88 88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी व्यवस्थापक, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका 6 फस्कु दोलखा।

स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीको।

0: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
1: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
0: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
1: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841380561 र 9851056386।
2: बुहारी, साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
3: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
4: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
0: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
0: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
0: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्, भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि पेसासिलो पनि।
0: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
1: इन्द्र डेन्टल क्लिनिक, चरीकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि। यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
0: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841570769, इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट, दोलखा।
5: रमा, ए रमा, के गर्दैछौ?
6: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
5: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन, कुन टेलरमा जाने है?
6: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन डुलाइरहनु भएको?
5: मन डुलाएको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाऊ न त, फेरि कति दिनमा तयार पारि हो, मलाई त छिट्टै चाहिएको छ।
6: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
1: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, जारी कोट, इष्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोसाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर नवीन नेपाली, सम्पर्क नम्बर 0944 88 94 3050 30।
8: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट, 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, 67 नम्बर 2।

0: हालैले घडी किन्यो। मुखियाको घरमा समय बताउने काम गर्नु गाह्रो छ भन्ने कुरा गाउँका भालेहरूलाई थाहा थियो। ठिक समयमा नबास्ने भालेलाई उनले तरकारी बनाएर खान्थे। भैरवलाई भाकल गरेको भालेलाई पनि छाड्दैनथे। उनी भालेको डाँकमा उठेर पधेरामा नुहाउन जान्थे। सबै काम ठिक समयमा गर्न खोज्थे। उनको घरमा भाले र कुखुराहरू खाली हुन्नथ्यो। उनलाई बिल्कुल ठिक समयमा बाँच्ने भाले चाहिन्थ्यो। मुखियाको यो बानी गाउँमा सबैलाई थाहा थियो। गाउँलेहरूले उनलाई घण्टा घण्टामा बज्ने घडी किन्ने सल्लाह नदिएका होइनन्। तर उनी भन्थे,
1: घडी भन्दा भाले सस्तोमा पाइन्छ। घडी बिग्रियो भने खान हुँदैन, भालेलाई काटेर खान हुन्छ। घडीलाई दिनदिनै दम दिनुपर्छ, भालेलाई दम पनि दिनु पर्दैन, आफैले चारो खोजेर खान्छ। घडी किन्ने झन्झट किन बेसाउने?
0: जक्खु भाले मुखियाको घरमा आएको धेरै भएको थिएन। तैपनि मुखियाको बानी उसलाई पनि थाहा थियो। ऊ एका बिहानै बासेर घर र छरछिमेकलाई जगाउँथ्यो। त्यसपछि ऊ आँगन र गोठमा चर्न जान्थ्यो। उसको पछि पछि पाँच छ वटी पोथीहरू पनि चर्न जान्थे। जक्खुको रगत चुहिएला जस्तो रातो सिउर र गालामुनि घडीको पेन्डुलम जस्तै हल्लिरहने सिन्दुरे लोलो देखेर कुखुरीहरू दङ्ग पर्थे। जक्खुले आफ्ना बलिया नङ्ग्राले भुइँ कोतरेर चारो खोज्थ्यो। माटो मुनि साना तिना किरा फटाङ्ग्रा भेट्टाउँदा जक्खुले पोथीहरूलाई डाक्थ्यो। पोथीहरू उछिन पाछिन गर्दै जक्खुको छेउमा जान्थे र किरा टिप्थे। कहिले काहीँ ढुङ्गा मुनतिर गडेउला भेटिन्थ्यो। गडेउला भेटिएको थाहा पाउने बित्तिकै पोथीहरू भालेतिर दगुर्थे। तर जक्खुले चल्ला कोरल नबसेकी माउ कुखुरीलाई गडेउला खान डाक्थ्यो। अरू कुखुरालाई भन्दा माउ कुखुरीलाई बढी पोसिलो खाना चाहिन्छ भन्ने कुरा जक्खुलाई थाहा थियो। मुखियाको कुखुरा राख्ने खोर फराकिलो थियो। खोरको पूर्व र दक्षिणतिरको भित्तामा झ्याल भएकोले उज्यालो र हावा पनि आउँथ्यो। पूर्वमा झिसमिस उज्यालो हुन लागेको सजिलैसँग थाहा पाउन सकिन्थ्यो। यसैले खोरभित्र बसे पनि समय थाहा पाएर बाँच्न गाह्रो थिएन। खोरमा कुखुराहरू धेरै थिए। पाँच छ वटी पोथीले लगालग फूल पार्दै थिए। दुईटी पोथी चल्ला कोरल नबसेकी थिए भने एउटीले चल्ला हुर्काउँदै थिए। जक्खु भालेले खोरका पोथीहरूलाई मात्र होइन, भर्खरै बाँच्न सिक्दै गरेका तन्नेरी भालेहरूलाई पनि माया गर्थ्यो। उनीहरूलाई सुरिलो स्वरमा टाढा टाढासम्म सुनिने गरी बाँच्न सिकाउँथ्यो। जक्खु धेरै अनुभवी थियो। उसले तन्नेरी भालेहरूलाई चिलबाट जोगिन र चल्लाहरूलाई पनि जोगाउने तरिकाहरू सिकायो। स्याललाई तर्साउन कसरी कराउने र कसरी पखेटाले हिर्काउने भन्ने सिकाउन उसले गोठमा आएको डाङ्ग्रे कुकुरलाई तर्साएर देखाउँथ्यो। जक्खु सबैको प्यारो बनेको थियो। तर जक्खुको भित्री मनमा सधैँ एउटै पीर थियो। उसलाई कुन दिन बिहान बास्ता समय मिलेन भने मुखियाले तरकारी बनाउँछ भन्ने चिन्ता लागिरहन्थ्यो। जक्खु भालेले दम दिएर चल्ने पेन्डुलम घडी देखेको थियो। घडी एक एक घण्टामा ट्वाङ ट्वाङ बजेर समय बताउँथ्यो। मुखियाको घरमा कुनै उपायले त्यस्तो बज्ने घडी भइदिए उसलाई सधैँ जीव जाने पीरले छाड्ने थियो। तर त्यस्तो घडी कहाँ पाइन्छ उसलाई थाहा थिएन। जक्खु सधैँ चिन्तित भएको देखेर एक दिन चौरमा खेलिरहेको बेलामा पोथीहरूले उसँग उसको चिन्ताको कारण सोधे। पहिले त जक्खुले भन्न मानेन, केही पीरै छैन जस्तो गर्यो। तर पोथीहरूले हामीले मदत गरेर तिम्रो पीर हट्छ कि भनेर जिद्दी गरेपछि उसले आफ्नो मनको कुरा खोल्यो। मुखिया साह्रै कडा स्वभावका छन् भन्ने खोरका सबै कुखुराहरूलाई थाहा थियो। मुखियाले धेरै भालेलाई तरकारी बनाइसकेको उनीहरूले देखेका थिए। तर जक्खु भाले बेग्लै खालको थियो। उसलाई मद्दत गरेर मुखियाको रिसबाट जोगाउन सकिन्छ कि भनेर उनीहरूले सल्लाह गरे र एउटा टुङ्गोमा पुगे। खोरमा 5-6 कुखुरीहरूले फूल सँगालेका थिए। चल्ला निकाल्न उनीहरूले फूल कोरल्ने सुरसार गर्दै थिए। जक्खुलाई मद्दत गर्न ती कुखुरीहरूले आआफ्नो फूल दिन तयार भए। सल्लाह अनुसार खोरमा जम्मा भएका सबै फूल लिएर जक्खु भाले र केही पोथीहरू गाउँको नजिकै लाग्ने साप्ताहिक हाट बजारमा पुगे। उनीहरूले एउटा पसलमा फूल बेचे र पैसा पोको पारे। त्यसपछि उनीहरू घडी खोज्न बजारमा निस्के। उनीहरू बजारमा घुम्दै थिए। अचानक एउटा पसलमा धेरै किसिमका घडीहरू ट्वाङ ट्वाङ बजेको सुने। उनीहरू पसलमा गए। त्यहाँ थरी थरीका हेर्दै राम्रा कोठा सजाउने र संगीत बजाउने घडीहरू थिए। एउटा घडी थाल जत्रो थियो। त्यो घडीको माझमा बास्न लागेको भालेको चित्र थियो। उनीहरू सबैले रमाएर त्यो घडी हेरेको देखेर पसले घडीको पछाडितिरको स्विच थिच्यो। अचम्म, घडीको माझमा भएको भाले पखेटा फटफटायो र कुखुरी कहाँ भनेर 3 बास्यो। त्यसपछि भित्रबाट ट्वाङ ट्वाङ बजेको आवाज आयो। उनीहरूले त्यो घडीको मोल कति पर्छ अनि दम दिनु पर्छ कि पर्दैन भनेर पसलेसँग सोधे। पसले भन्यो,
2: यो घडीलाई दम दिनु पर्दैन, एकपल्ट बेचिराखेपछि वर्ष दिनसम्म चल्छ। यो घडीको सबैभन्दा राम्रो बानी के छ भने यो उज्यालो भएपछि मात्रै कराउँछ, अँध्यारोमा यो घडी कराउँदैन, राति हल्ला गर्दैन।
0: घडीको गुण सुनेर उनीहरू दङ्ग परे। जक्खु भालेले त्यस्तै घडी खोजेको थियो, तर अघि फूल बेचेर जम्मा पारेको पैसा भन्दा घडीको मोल अलि बढी रहेछ। अब के गर्ने? उनीहरूले अझ धेरै फूल सँगालेर अर्को साताको हाट बजारमा आउने विचार गरे। उनीहरू पसलबाट बाहिर जान लागेको देखेर पसले भन्यो,
2: तिमीहरूसँग कति पैसा छ हेरौँ त।
0: जक्खुले पैसाको पोको उसलाई दियो। पसले पैसा गनेपछि भन्यो,
2: हुन त यो घडीको मोल घटाउन मिल्दैन, तैपनि तिमीहरूले रहर गरिहाल्यौ, अहिले यति पैसामा घडी लैजाऊ, तर अर्को साता आउँदा मलाई धेरै फूल ल्याइदेऊ नि।
0: उनीहरू दङ्ग भएर घडी लिएर गाउँमा फर्के र कोही नभएको बेलामा घडी मुखियाको घरभित्र राखिदिए। साँझ मुखिया घरमा फर्कँदा कोठाको भित्तामा थाल जत्रो टल्कने घडी देखेर खुसी भए। घडीको बीचमा भएको बास्न लागेको भालेको चित्र उनलाई निकै मन पर्यो। खोरको भाले बासे झै यो घडीभित्रको भाले पनि बासे कति बेस हुन्थ्यो होला भनेर कल्पना गर्दै उनी सुते। कुखुरी का, कुखुरी का, कोठाभित्रै भाले बासेको सुनेर मुखिया छक्क पर्दै ओछ्यानबाट जराक जुरुक उठे। बाहिर गोठनेरको खोरमा पनि जक्खु भाले बासिरहेको थियो। उनले घडीतिर हेरे। भाले बासेको स्वर बन्द भएपछि घडीले ट्वाङ ट्वाङ बजाएर समयको संकेत दियो। मुखियाले घडीको भाले बासेको हो कि होइन ठम्म्याउन सकेनन्। तर उनलाई शंका थियो, त्यसैले उनी पन्धेरातिर नगइकन 1 फेरि घडीको भाले बास्छ कि बास्दैन होला भनेर ओछ्यानमै पर्खेर बसे। ठिक 1 बितेपछि घडीको भालेले पखेटा फटफटायो, छाती फर्कायो र घाँटी उचालेर पछाडितिर लगेर 3 कुखुरी कहाँ गरेर बास्यो। अनि घडीभित्रबाट ट्वाङ ट्वाङ आवाज आउन थाल्यो। घडीको करामत देखेर मुखिया दङ्ग परे। अब सबै काम ठिक ठिक समयमा गर्न पाइने भयो भनेर उनी ढुक्क भए। उता खोरमा भएका कुखुराहरूको पीर पनि हरायो। जक्खु भालेलाई सबेरै उठ्नुपर्ने चिन्ता पनि भएन। र मुखियाको तरकारी बन्नुपर्ने खतरा पनि मेटियो। तर उसले समयमा बाँच्ने आफ्नो बानी भने छोडेन। मुखियाको कोठाको भित्ताको घडी बज्ने र जक्खु बाँच्ने समय उस्तै उस्तै हुन्थ्यो। घडीको भाले र खोरको भाले एकैचोटि बासेको सुनेपछि मुखियालाई सबेरै भएको कुरामा शङ्कै हुँदैनथ्यो। बुद्धिमान जक्खु भाले सयौं नाति नातिना र पनाती पनातिनाहरूलाई हुर्काउँदै बूढो भएसम्म बाँच्यो।

0: अहिले बेलुकीको 6 बज्यो।
1: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका सेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बञ्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरचौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा। स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेटरेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।

0: जिल्लाको एकमात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: देवदेशी पहाड अनि गाउँ बस्ती के हिमाल के तराई सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एच टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरूण खड्का 98511।

0: विवरण तथा व्यावसायिक योजना बनाउनु पर्नेछ। यदि कम्पनी दर्ता, कम्पनी अध्यावधि, सेयर लागतको काम गर्नुपर्नेछ, कर चुक्ता लिनुपर्नेछ, ईटीडीएस तथा भ्याट विवरण बुझाउनु पर्नेछ। यस्तै करसँग सम्बन्धित झन्झटमा हुनुहुन्छ भने चैकोट कर सेवा कन्सल्टेन्सीलाई सम्झनुहोस्। तपाईँ चाहनुहुन्छ भने हामी तपाईँको व्यवसायलाई सिस्टमेटिक बनाउन हरदम तत्पर रहनेछौ।
1: सम्पर्क नम्बर संगम मुक्तान 9860 39 57, विवेक चौहान 9843 90 73 63 र धनराज तमाङ 9844 39 98 91। चरीकोट कर सेवा कन्सल्टेन्सी, चरीकोट दोलखा, अदिति कम्प्लेक्स भएको घरमा।
2: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुन तपाईँले नियमित भिटामिनयुक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
2: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पेट परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाँड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
2: यसै कारण होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
2: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
2: साँच्ची कतै बालबालिका गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 को प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लक्ष्य, नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को वार्षिक अनुमानित आय व्यय विवरण, बजेट प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84

का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइन्युट बन्द गर्न सेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, अन्य आवश्यक प्रस्ताव क्षेत्रीय साधारण सभा हुने मिति 2083 साल असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने सेयर सदस्य आमन्त्रित अतिथि, मिति 2083 साल असोज 7 गते, समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म, स्थान छहरा चौतारो मलेपु, उपस्थित हुने सेयर सदस्य मलेपु टोल सबै, मिति 2083 साल असोज 7 गते, समय मध्याह 12:30 देखि 2:30 सम्म, स्थान श्री सितका माध्यमिक विद्यालय सितका, उपस्थित हुने सेयर सदस्य तोरीखेत झमार्सी सितका ठुलाखेत, मिति 2083 साल असोज 7 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान भदौरे दुधडेरी प्रतीक्षालय, उपस्थित हुने सेयर सदस्य भदौरे कात्तिके कालीमाटी, मिति 2083 साल असोज 8 गते, समय बिहान 7 बजेदेखि 4 बजेसम्म, स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ, उपस्थित हुने सेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर, मिति 2083 साल असोज 8 गते, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान ओडा नम्बर 9 को प्राङ्गण, उपस्थित हुने सेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस, मिति 2083 साल असोज 8 गते, समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म, स्थान सामुदायिक भवन पिपलबोट, उपस्थित हुने सेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर, मिति 2083 साल असोज 8 गते, समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म, स्थान सोती बजार, उपस्थित हुने सेयर सदस्य थुम्का मकैबारी भट्टेली, मिति 2083 साल असोज 8 गते, समय मध्याह 12:30 देखि 4 बजेसम्म, स्थान मजुवा आधारभूत विद्यालय, उपस्थित हुने सेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी, मिति 2083 साल असोज 10 गते, समय बिहान 10 बजेदेखि 4 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने सेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू। साधारण सभामा उपस्थित हुने सेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिन्चो गाउँपालिका 8, सुनखानी 2।

कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको संचालक समितिको 12 औं बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा तपसिलको मिति स्थान र समयमा एकाईगत साधारण सभा सहित केन्द्रीकृत साधारण सभाको आयोजना गरिएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई फोटो प्रमाणित भएको पासबुक सहित तोकिएको स्थानमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभाका एजेण्डाहरू सचिव मार्फत प्रस्तुत हुने वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम, कोषाध्यक्ष मार्फत प्रस्तुत हुने वित्तीय प्रगति प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन तथा आर्थिक वर्ष 2083-84 को बजेट, लेखा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन, ऋण तथा जोखिम व्यवस्थापन प्रतिवेदन, विभिन्न नीति तथा कार्यविधि पारित संशोधन र अख्तियारी, अन्तिम लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, सम्पत्ति शुद्धिकरण निवारणका लागि संस्थाको रणनीति, तेस्रो पक्ष धितोमा रहेको ऋण व्यवस्थापनका लागि कानूनी प्रक्रिया, निर्णय पुस्तिका प्रमाणित गर्न शेयर सदस्यको छनौट र विविध। साधारण सभा हुने मिति 2083 साल असोज 6 गते, एकाई एक कालीदेवी सेवा केन्द्र अन्तर्गतका शेयर सदस्यका लागि भीमेश्वर नगरपालिका 9 सुर्के भण्डारे, अग्रग्रामी सेवा केन्द्र अन्तर्गत जायका भवन बोच, भीमेश्वर नगरपालिका 1 र 2 का सदस्यका लागि दोलखा बजार, भीमेश्वर नगरपालिका ओडा नम्बर 7 का सदस्यका लागि ओडा कार्यालय भवन मकैबारी, समय बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म। असोज 10 गते एकाईगत साधारण सभाबाट छानिएका प्रतिनिधि र जिल्लाका अन्य भेगमा रहेका शेयर सदस्यको उपस्थितिमा केन्द्रीकृत साधारण सभा कालिन्चोक माध्यमिक विद्यालयको प्राङ्गण, समय बिहान 8 बजेदेखि बेलुकी 4 बजेसम्म। साधारण सभामा उपस्थित हुने शेयर सदस्यले 2083 साल असार महिनासम्मको आफ्नो बचत तथा ऋणको कारोबार आफूलाई पाएक पर्ने सेवा केन्द्र वा मुख्य कार्यालयबाट नियमित गर्नुहुन यसैसाथ सूचित गरिन्छ। थप जानकारीका लागि हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोट दोलखा, सम्पर्क नम्बर 0949416174, 0921912।

0: सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
1: स्वदेशमै रोजगारी गरौं,
2: वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिप लिएर मात्र जाऊ।
1: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्। यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
3: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
1: अनि तपाईँलाई थाहा छ, तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
3: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिई श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
1: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
4: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
5: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइ सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट।

0: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन दुख्ने भयो। यो चरिकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरिकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
0: चरिकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
0: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
2: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिराबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने डेन्टल ल्याबको सहित व्यवस्था रहेको
1: इन्द्र डेन्टल क्लिनिक चरिकोट 20 बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरिकोट धाउनै पर्दैन।
2: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841557069। इन्द्र डेन्टल क्लिनिक प्राली, चरिकोट, दोलखा।
3: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाए बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा सञ्चालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने सम्बन्धमा, ऋण असुली तथा भाखा नागेको ऋण व्यवस्थापन सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक सम्बन्धमा, व्यवस्थापकको सेवा सुविधा सम्बन्धमा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने मिति 2083 साल भदौ 26 गते, स्थान ठुलोपातल चिपचिपे, क्षेत्र साबिक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9। मिति 2083 साल भदौ 26 गते, स्थान ठुलोपातल निगाले, क्षेत्र साबिक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5, जिरी नगरपालिका। 83 साल भदौ 27 गते, स्थान नामदु बैतेश्वर माध्यमिक विद्यालय, क्षेत्र बैतेश्वर, वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी, वडा नम्बर 5 को निमकोट। मिति 2083 साल भदौ 28 गते, स्थान गैरीमुदी जनज्योति माध्यमिक विद्यालय, क्षेत्र साबिक गैरीमुदी र मिर्गे गाविस। मिति 2083 साल भदौ 29 गते, स्थान जुंगु नीलकण्ठेश्वर माध्यमिक विद्यालय, क्षेत्र गौरीशंकर गाउँपालिका। मिति 2083 साल भदौ 30 गते, स्थान क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालय, क्षेत्र साबिक क्षेत्रपा गाविस र साबिक जुंगु गाविसको गैरी र उर्लिनी। मिति 2083 साल असोज 1 गते, स्थान मार्बु वडा कार्यालय, क्षेत्र बैतेश्वर, वडा नम्बर 7। मिति 2083 साल असोज 2 गते, स्थान चरिकोट हाम्रो रेडियोको हल, क्षेत्र भीमेश्वर नगरपालिका, कालिन्चोक, बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका। मिति 2083 असोज 3 गते, स्थान रोयल बैंकुट जरीबुटी, क्षेत्र काभ्रे पलाञ्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरू। मिति मिति 2083 साल असोज 5 गते। स्थान मुख्य कार्यालय मैना पोखरी। क्षेत्र बैतेश्वर ओडा नम्बर 4 र 5, ओडा नम्बर 3 को यारसा र मजुवा, बैतेश्वर ओडा नम्बर 8 को एबो। साधारण सभा हुने समय बिहान 10 बजेदेखि दिनको 4:30 बजेसम्म। वार्षिक साधारण सभामा उपस्थितको लागि तपसिल बमोजिमको योग्यता पुगेको हुनुपर्नेछ। मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्नेछ। सदस्यको व्यक्तिगत विवरण केवाईएम अध्यावधिक भएको हुनुपर्नेछ। सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्नेछ। ऋण कारोबार गरेको भए ऋणको भाका ननागेको हुनुपर्नेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्नेछ। साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ। बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ। परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन। सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थिति केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 असोज 5 गतेको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ। थप जानकारीका लागि संस्थाको तपसिल बमोजिमको सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। मुख्य कार्यालय मैना पोखरी 0494110030, नामदु सेवा केन्द्र नामदु 98513222136, गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98513222136, जुंगु सेवा केन्द्र जुंगु 98513222141, चरीकोट सेवा केन्द्र चरीकोट 98513222134, काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513222147। बेस बहादुर मिजार व्यवस्थापक। जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बैतेश्वर 5, मैना पोखरी, दोलखा।

0: सावित्री अगरबत्ती ब्रान्डहरूमा रहेको क्युआर कोडलाई खल्ती एप प्रयोग गरी स्क्यान गर्नुहोस् सनातन र पाउनुहोस् उपहार सनातन। हरेक दिन 10 जनालाई खल्ती एपमा जनही रु 100 योजनाको अवधिमा 20 जनालाई स्मार्ट वाच वा एयरपोड्स साथै 5 जनालाई 32 इन्च टेलिभिजन वा स्मार्टफोन वा लुम्बिनी र पोखरा 2। सावित्री अगरबत्तीको स्क्यान सनातन उपहार सनातन।
1: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै। थप जानकारीका लागि www.suvistu.net.np वा सम्पर्क नम्बर 01-42-35-888। सुविस्तो इन्टरनेट, अमेजिङ अल द वे।
2: दोलखाको लागि सम्पर्क 0949-41875।

0: अहिले बेलुकीको 7 बज्यो।
1: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्यज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते। स्थान सूर्योदय प्राथमिक विद्यालय। समय बिहान 10 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू। मिति 2083 साल असोज 21 र 22 गते। स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका सेयर सदस्यहरूसँग सुझाव संकलन। मिति 2083 साल असोज 24 गते। स्थान बन्चरे सेवा केन्द्रको कार्यालय। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सिंहटी पारिघाट। समय बिहान 11 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान लापिलाङ सेवा केन्द्र गोदुङ। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान सुन्द्रावती भतेरे चौर। समय बिहान 7 बजेदेखि 10 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू। मिति 2083 साल असोज 24 गते। स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा। समय बिहान 11 बजेदेखि 4 बजेसम्म। सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू। मिति 2083 साल असोज 25 गते। स्थान संस्थाको हल। समय 10 बजेदेखि। सम्बन्धित सदस्यको क्षेत्र छनौट भएका प्रतिनिधि सदस्यहरू। अन्य क्षेत्रका सदस्यहरूको लागि कार्यतालिका अनुसार जुनसुकै स्थानमा उपस्थित भई सहभागिता जनाउन सकिनेछ। साधारण सभामा प्रस्तुत गरिने प्रस्तावहरू संस्थाको सञ्चालक समितिबाट प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र नीति कार्यक्रम बजेट प्रस्तुत तथा पारित, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत तथा पारित, आर्थिक वर्ष 2083-84 को बाह्य लेखा परीक्षक तोकी निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, नीति नियमावली निर्देशिका र कार्यविधि निर्माण संशोधन र पारित गर्ने सम्बन्धमा, सञ्चालक समितिको सचिव र एकजना महिला सदस्यको रिक्त पदपूर्ति गर्ने सम्बन्धमा, सम्मान तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, सञ्चालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरू को पारित सम्बन्धमा। साधारण सभा सम्बन्धी अन्य जानकारीहरू। साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। गोपाल बहादुर पाण्डे अध्यक्ष। आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा। स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 98410-1709। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।
2: श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी सम्पन्न हौं। प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला र थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा दर्शन दिने गर्दछ। गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, नवग्रह, शान्ति, चण्डी, सवालाख बत्ती बालेर दर्शन गरेपछि आफ्नो मनोकामना पूरा हुने, आपद विपद र दुर्घटना हुनबाट जोगाउने, प्रख्यात यस गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूमा हार्दिक आमन्त्रण गर्दछौ।
1: समय आउँछ पर्खदैन, बगेको खुला फर्कदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो। श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन संस्था परिवार, मेलुङ गाउँपालिका ओडा नम्बर 2 घ्याङ सुकाठोकर दोलखा। विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 98510-66165। मिलीजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 33 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083

द्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित कार्यक्रम। संचालक समितिको तर्फबाट कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष 2082-83 को आर्थिक प्रगति प्रतिवेदन र आर्थिक वर्ष 2083-84 को प्रस्तावित बजेट। लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष 2082-83 को प्रतिवेदन, आर्थिक वर्ष 2082-83 को बाह्य लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष 2083-84 को आर्थिक कारोबारको बाह्य लेखा परीक्षणको लागि लेखा परीक्षक छनौट र पारिश्रमिक निर्धारण, विनियम कार्यविधि नियमावली संशोधन पुनर्लेखन, सहकारी एकीकरण, थप प्रस्ताव, प्रश्न र सुझाव, एकाइ निर्णय प्रमाणित प्रतिनिधि, मुख्य निर्णय पुस्तिका प्रमाणित प्रतिनिधि र विविध। थप जानकारी शेयर सदस्यज्यूहरूलाई वार्षिक प्रतिवेदन अध्ययन गर्न सहज बनाउनको लागि संस्थाको वेबसाइट www.milijuli.coop.np, युट्युब @milijulikalinchok साकोस 6358, फेसबुक पेज मिलिजुली दोलखामा अपलोड गरिनेछ। शेयर सदस्यज्यूहरूले अध्ययन गरी संस्थालाई केही सुझाव सल्लाह दिनुपर्ने भएमा साधारण सभा अवधिभित्र भौतिक रूपमा उपस्थित भई सुझाव फारम भरेर वा गुगलमा उपलब्ध गुगल सिट फारम भरेर वा संस्थाको इमेल milijuli50.sakos@gmail.com मार्फत दिनका लागि अनुरोध गरिन्छ। तोकिएको मितिमा साधारण सभामा सहभागी हुन आउँदा संस्थाले प्रमाणित गरी प्रदान गरेको पासबुक अनिवार्य लिएर आउनुपर्नेछ। साधारण सभामा शेयर सदस्य मात्र आफै उपस्थित हुनुपर्नेछ। ऋणको किस्ता र ब्याज बुझाउन तथा नियमित बचत बुझाउन बाँकी छ भने वार्षिक साधारण सभा भन्दा अगाडि आफूलाई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा आई वा मोबाइल बैंकिङ मार्फत बुझाउनु हुन अनुरोध गरिन्छ। सदस्य पहिचान फारम भर्न बाँकी शेयर सदस्यहरूले नागरिकता प्रमाणपत्र र राष्ट्रिय परिचय पत्रको प्रतिलिपि तथा एक प्रति फोटो ल्याई पाएक पर्ने संस्थाको मुख्य कार्यालय वा सेवा केन्द्रमा गई भर्नको लागि अनुरोध गरिन्छ। केही दुविधा भएमा जानकारी लिनको लागि संस्थाको मुख्य कार्यालय तथा सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका 2076, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082, संस्थाको विनियम 2079 संशोधन सहित संस्थाको साधारण सभा व्यवस्थापन कार्यविधि 2080 बमोजिम एकाईगत साधारण सभा तपसिलमा उल्लेखित स्थानमा बिहान 9 बजेबाट दिनको 4 बजेसम्म सञ्चालन हुनेछ। दुई बाबरे दोलखा क्षेत्र बाबरे कार्यक्रम स्थल भगवती माध्यमिक विद्यालय कालिन्चोक 3 घ्याङ दोलखा क्षेत्र बाबरे हिलेपानी संस्कृत माध्यमिक विद्यालय कालिन्चोक 4 हिलेपानी दोलखा क्षेत्र निकोभूमि कार्यक्रम स्थल निकोभूमि माध्यमिक विद्यालय कालिन्चोक 2 निकोभूमि दोलखा क्षेत्र सिंहटी कार्यक्रम स्थल हेलीप्याड चौर बिगु गाउँपालिका 4 सिंहटी दोलखा क्षेत्र लिङबाज सोयसाङ कार्यक्रम स्थल घ्याङ्गर डाँडा बिगु गाउँपालिका 4 घ्याङ्गर डाँडा दोलखा क्षेत्र गौरीशंकर कार्यक्रम स्थल नाजिङ गौरीशंकर गाउँपालिका 7 नाजिङ दोलखा क्षेत्र थामीचाङ्गु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बिगु गाउँपालिका 8 थामीचाङ्गु दोलखा क्षेत्र मागापौवा कार्यक्रम स्थल कृषि उपज संकलन केन्द्र सैलुङ 3 बाखोर दोलखा क्षेत्र काटाकुटी कार्यक्रम स्थल वीरेन्द्र माध्यमिक विद्यालय सैलुङ 5 काटाकुटी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय सैलुङ 6 गोठपानी दोलखा क्षेत्र फस्कु कार्यक्रम स्थल साउते माध्यमिक विद्यालय कालापानी सैलुङ 7 कालापानी दोलखा क्षेत्र नामदु कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 6 नामदु दोलखा क्षेत्र मार्बुक कार्यक्रम स्थल ओडा नम्बर 7 को कार्यालय बैतेश्वर 7 मार्बु दोलखा क्षेत्र मैना पोखरी कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय बैतेश्वर 5 मैना पोखरी दोलखा क्षेत्र मेलुङ र तामाकोशी गाउँपालिका कार्यक्रम स्थल डुडे बजार तामाकोशी गाउँपालिका 3 डुडे बजार दोलखा क्षेत्र लिसङ्खु पाखर कार्यक्रम स्थल सेवा केन्द्रको कार्यालय लिसङ्खु पाखर गाउँपालिका 5 मुडे सिन्धुपाल्चोक 2083 साल असोज 4 गते आइतबार एकाइ नम्बर 2 क्षेत्र भीमेश्वर नगरपालिका 1 कार्यक्रम स्थल मसान डाँडा भीमेश्वर नगरपालिका

जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाउ, सुरक्षित रहौं। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिउ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौं। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाउ, सुरक्षित स्थानतर्फ जाउँ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौं। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौं। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा।

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
1: श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 20 साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 भाद्र 5 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 20 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा छलफल, आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत तथा अनुमोदन, आर्थिक वर्ष 2083-84 को वार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत तथा छलफल, संस्थाको आर्थिक तथा वित्तीय अवस्था बारे जानकारी तथा छलफल, लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा, संचालक समितिको कार्य सम्पादन तथा प्रतिवेदन सम्बन्धमा छलफल, नयाँ संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन, निर्वाचन सम्बन्धी आवश्यक प्रक्रिया तथा निर्णयहरू, संस्थाको विनियम तथा आन्तरिक कार्यविधिमा आवश्यक संशोधन सम्बन्धमा, साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयर सदस्यको तर्फबाट प्रतिनिधि नियुक्ति गर्ने बारे र विविध। वार्षिक साधारण सभा हुने मिति 2083 असोज 8 गते, स्थान भिनपा 5 विसुनटोल, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 8 गते, स्थान भिनपा 5 घोक्सिला, समय दिउँसो 12 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 9 गते, स्थान सैलुङ 5 काटाकुटी बोर्डिङ, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 10 गते, स्थान सैलुङ 3 गाउँपालिका आसपास, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 6 ढुङ्गे बाखोर, समय बिहान 8 बजेदेखि 11 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 11 गते, स्थान सैलुङ 8 कालापानी, समय दिउँसो 1 बजेदेखि 4 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 जोर मनगाउँ, समय बिहान 10 बजेदेखि 1 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 12 गते, स्थान सैलुङ 8 सरन्थली, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 पाँडेखानी, समय बिहान 7 बजेदेखि 9 बजेसम्म, सम्पर्क नम्बर 97-42-42-75-17, मिति 2083 साल असोज 13 गते, स्थान सैलुङ 8 भैंसे बजार, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, 97-42-42-75-17, मिति 2083 साल असोज 15 गते, स्थान मेलुङ 1 पौटी सवाहल, समय 11 बजेदेखि 3 बजेसम्म, सम्पर्क नम्बर 98-44-30-77-72, मिति 2083 साल असोज 15 गते, स्थान सैलुङ 6 भित्रे भन्ज्याङ, समय बिहान 8 बजेदेखि 12 बजेसम्म, सम्पर्क नम्बर 98-44-23-63-23, मिति 2083 साल असोज 17 गते। स्थान सैलुङ छ महिला भवन। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844-23-63-23। मिति 2083 साल असोज 18 गते। स्थान सैलुङ 7 वडा कार्यालय। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844-40-68-24। मिति 2083 साल असोज 21 गते। स्थान सैलुङ 6 संस्थाको प्राङ्गण। समय बिहान 10 बजेदेखि 3 बजेसम्म। सम्पर्क नम्बर 9844-23-63-23। साधारण सभामा उपस्थित शेयर सदस्यहरूलाई कर बाहेक रू 300 खाजा खर्च उपलब्ध गराइनेछ। 2083 असार मसान्तसम्म नियमित बचत गरेको ऋणको भाका ननागेका शेयर सदस्यहरूलाई मात्र खाजा खर्च उपलब्ध गराइनेछ। अन्य जानकारीका लागि 9748-2877-55, 9844-23-63-23, 9845-75-88-88 माथि उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोला। रमेश बहादुर सुवेदी व्यवस्थापक। श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सैलुङ गाउँपालिका 6 फस्कु दोलखा।

0: पूर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइ सकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, साध्य बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीकोट, दोलखा।
1: बुहारी, साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
2: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
3: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
4: होइन ए रमा, कति बेसार हाले कि, हेर हेर, न पिरो छ न केही मसला मिलेको छ, ठस्स बेसार मात्र बनाउँछ त, कसरी खानु यस्तो तरकारी? अब के गर्नु दिदी, अब आफ्नोमा भएको यस्तै छ, यति नै कति दुःखले पिसेको, अलि धुलो नभएर होला मिठो नभएको, एक्लो मान्छे गरिदिने कोही छैनन्।
5: ल, यति कुराले गर्दा तरकारी नै ध्वस्त पारे कि? हाम्रै चरीकोटमा रहेको निकेश मसला उद्योगमा गएर कुटेको भए त मुख मिठाई मिठाई खान पाइहाल्थ्यो नि।
6: हजुर, यहाँ विभिन्न प्रकारको मसला, बाह्र मसला, बेसार, कुटानी, पिसानी, साथै मसला, खोर्सानी, बेसार तथा सम्पूर्ण मसलाहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
5: निकेश मसला उद्योग, चरीकोटबाट काठमाडौँ जाने बाटोको बायाँ पट्टि। सम्पर्क मोबाइल नम्बर 9840261311, 9840261311।

0: CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। युएईलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 एसिया कपका लागि छनौट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाड़ीहरूद्वारा धन्यवाद ज्ञापन।
1: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामी तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौ। खुशी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौ तपाईँहरूको माया सधैँभरि रहनेछ।
0: आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
2: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको जानकारी गराउन चाहन्छु।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतको सुरुङभित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने।
3: मनोसामाजिक समस्याका लागि विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौं।
0: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन। हर्मुजको विकल्प पनि बन्द। एनभीएलको उपाधि अन्नपूर्णलाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढ़ी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढ़ाउँछ। यात्रुहरूको सुरक्षा भन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कड़ाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमता भन्दा बढ़ी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिर शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको युएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
1: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौं र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौ। हामी प्लेयरहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ, हामी तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौं। सो एकदमै खुशी छु यो समय यो मायाको लागि र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनु हुन भन्ने आग्रह गर्न चाहन्छु।
5: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिन्कोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिन्कोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाई छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका पाँच सिन्कका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी तीन दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङ सहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने
6: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावा हुरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश कोशी बागमती गण्डकी प्रदेशको पहाडी तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
5: कोशी बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
7: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 भन्ने छ। सम्पर्कविहीन करिब 5130 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
5: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङताङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट तीन टनेल त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सड़क योजना पश्चिम खण्ड की योजना प्रमुख सूचना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे
8: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यकासँग जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारु गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारु गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
5: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारि पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोडिएको हालैकै भुटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भुटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिफिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोशी बाढ़ीले 1800 हेक्टर खेतीयोग्य जमीनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा करिब 1800 हेक्टर खेतीयोग्य जमीनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ, बाढ़ीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। एफएओ का अनुसार बाढ़ीका कारण करिब 7700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
9: कतिका जातहरू हामीले परीक्षण गरेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखेको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढ़िसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोगक्रिया व्यवस्थापन सम्बन्धी कसैहरू सम्पन्न गरेका छौँ। क्षेत्रको बाटो व्यवस्थापनको हामीले पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मसालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
5: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अघाडि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोड़िएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50,00,000 ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पारे विजेता बनेसँगै अन्नपूर्णले 20,00,000 प्राप्त गरेको छ।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि सरुवा रोगको जोखिम र अपनाउनु पर्ने सावधानी।
10: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
0: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृंखला मिलीजुली नेपाली, पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
14: ओहो, तिमी त घरको खाने भएछौ नि।
15: के को सरसल्लाह हो दुईजनाको?
13: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
14: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराव सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँचथरमा सूर्य कुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाण्डुमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तीमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढ़ीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज, प्रिफ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढ़ीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
18: बाढ़ीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
19: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिशा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
18: पानी कम्तीमा एक भूलको उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपी राख्न, झिंगा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढ़ीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेशा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढ़ीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
20: 10 फिट 5 फिटसम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुन सक्छ, घरको झ्यालहरूको फलाम रडेर हुन सक्छ। अब हामीले खाल्डै खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ। कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन। त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँ घरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरको देखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउन चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
18: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जाल लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
3: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौ। बाल बालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौ।
18: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
2: सागुनो पनि लगाउँथे, सागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो सागुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे।
0: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व, विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
21: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
21: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
21: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: महिना तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
16: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो।
1: कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयाती तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डलको रिपोर्ट।
4: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षण सँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देख्न थालेको किसानहरूको अनुभव छ। 26 पातिखेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा:
6: पहिला त हामी जौ लगाउँथ्यौं, वा लगाउँथ्यौं, कोदो लगाउँथ्यौं, मार्से लगाउँथ्यौं। अहिले त्यो मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जो मान्छेहरू अब त्यो खेती गर्न अलिक छोड्या जस्तो लाग्यो।
4: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी:
2: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथ्यो, त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो, र आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारू हुने, पछि पनि हुने, सबैलाई पछि हुने, यस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
1: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
23: चाड पर्वमा पनि विशेष खालको परिकार बनाउने चलन छ, र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान, प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा, ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौ।
1: बाल बालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
24: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी:
25: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ सर। 2 वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी 1 महिनामा एकचोटि भेट हुन्छौ, यो गर्नु भन्छौ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने।
24: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
1: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
0: युएलाई पराजित गर्दै नेपाल एसएससी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 को एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा स्वयं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अपनाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हवस्, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि विदा हुन्छौ। नमस्कार, शुभरात्री।
5: अहिले रातिको 8 बज्यो।
7: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
8: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटो कपी अनि मायाको चिनो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
7: हाइट, यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
8: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483051 र 9851056386।
7: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
8: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
7: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
8: इन्द्र डेन्टल क्लिनिक
7: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
8: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
7: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
8: इन्द्र डेन्टल क्लिनिक, चरीकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरीकोट धाउनै पर्दैन।
7: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841557069। इन्द्र डेन्टल क्लिनिक प्राली, चरीकोट, दोलखा।
9: रमा, ए रमा, के गर्दैछौ?
10: बच्चाहरूको स्कुलको बुक मिलाइदिँदैछु नि, भन्नुहोस् न।
9: मलाई पालपाली ढाकाको टोपी अनि ढाकाको दौरा सुरुवाल चाहिएको छ, अनि बच्चाहरूको लागि पनि स्कुल र कलेजको ड्रेस पनि हालिदिने भनेकी होइन, कुन टेलर्समा जाने है?
10: अब सबैको विश्वासिलो र भरपर्दो नवीन टेलरिङ सेन्टर एन्ड कपडा पसलमा जाने नि, किन मन डुलाइरहनु भएको?
9: मन डुलाएको हो त, तिमीलाई थाहा छँदैछ नि, आधेपछि गरिहाल्न पर्ने। ल उसो भए अहिले जाऊ न त, फेरि कति दिनमा तयार पारे हो, मलाई त छिट्टै चाहिएको छ।
10: ए, तपाईँ यो कुरामा चिन्तै नलिनु न, हामीले भनेकै समयमा तयार हुन्छ।
8: पालपाली ढाकाको टोपी, दौरा सुरुवाल, नयाँ नयाँ डिजाइनका कोट प्यान्ट सेट, जुवारी कोट, इस्टकोट, जेन्स कुर्ता सुरुवाल, राष्ट्रिय पोशाक दौरा सुरुवाल र स्कर्टको ड्रेस विशेष छुटका साथ सिलाउनु परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर नवीन नेपाली, सम्पर्क नम्बर 9941386 र 9944430।
26: नवीन टेलरिङ एन्ड कपडा पसल, चरीकोट 7 बाटो, भीमेश्वर नगरपालिकाको नयाँ भवन, सटर नम्बर 2। स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर। सिटीभिटी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो। राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि अब दोलखाको चरीकोट बजारमा रहेको होटल एम्ब्रोसियामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आज सम्पर्क गर्नुहोस्। तालिममा दिइने विषयहरू स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र वेट्रेस। हाम्रा विशेषताहरू: काठमाडौँ तथा पोखराका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा लगायत विभिन्न स्तरीय होटलहरूमा पठाइने, जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। थप जानकारीको लागि सम्पर्क होटल एम्ब्रोसिया चरीकोट दोलखा, मोबाइल नम्बर 9840170909, 9840170909। आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ नेपाल।

0: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888 सुविस्तो इन्टरनेट अमेजिङ अल द वे
1: दोलखाको लागि सम्पर्क 049-441-875
2: आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेडको साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ 7 गते बसेको सञ्चालक समितिको 252 बैठकको निर्णय अनुसार संस्थाको 24 वार्षिक साधारण सभा तपसिलको कार्यतालिका अनुसार सम्पन्न हुने भएकोले सम्पूर्ण सदस्य ज्यूहरूमा आफूलाई पाएक पर्ने स्थानमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 17 गते, स्थान सूर्योदय प्राथमिक विद्यालय, समय बिहान 10 बजेदेखि 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 7 का सदस्यहरू, मिति 2083 साल असोज 21 र 22 गते, स्थान काठमाडौँ ललितपुर र भक्तपुरमा व्यवसाय गरिरहेका शेयर सदस्यहरूसँग सुझाव संकलन, मिति 2083 साल असोज 24 गते, स्थान बन्चरे सेवा केन्द्रको कार्यालय, समय बिहान 7 बजेदेखि 10 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र साविक लामीडाँडा गाविसका सदस्यहरू, मिति 2083 साल असोज 24 गते, स्थान सिंहटी पारिघाट, समय बिहान 11 बजेदेखि 3 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र सिंहटीमा रहेका सदस्यहरू, मिति 2083 साल असोज 24 गते, स्थान लापिलाङ सेवा केन्द्र गोदुङ, समय बिहान 10 बजेदेखि 3 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 5 र 6 का सदस्यहरू, मिति 2083 साल असोज 24 गते, स्थान सुन्द्रावती भतेरे चौर, समय बिहान 7 बजेदेखि 10 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र साविक सुन्द्रावती गाविसका सदस्यहरू, मिति 2083 साल असोज 24 गते, स्थान कालिन्चोक गाउँपालिका वडा नम्बर 8 मिलडाँडा, समय बिहान 11 बजेदेखि 4 बजेसम्म, सम्बन्धित सदस्यको क्षेत्र कालिन्चोक गाउँपालिका वडा नम्बर 8 का सदस्यहरू, मिति 2083 साल असोज 25 गते, स्थान संस्थाको हल, समय 10 बजेदेखि, सम्बन्धित सदस्यको

तथा पुरस्कार वितरण सम्बन्धमा, संस्थाको व्यावसायिक योजना प्रस्तुत साथै पारित सम्बन्धमा, भाखा नागेका ऋणीहरूको असुलीका लागि आवश्यक प्रक्रिया सम्बन्धमा, संस्थाको 24 वार्षिक साधारण सभाको निर्णय पुस्तिका बन्द गर्नका लागि प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, सभामा उपस्थित बहुमत सदस्यहरूद्वारा प्राप्त निर्णय योग्य प्रस्तावहरूको पारित सम्बन्धमा, साधारण सभा सम्बन्धी अन्य जानकारीहरू, साधारण सभा उपस्थित हुँदा संस्थाले उपलब्ध गराएको पासबुक वा परिचय पत्र अनिवार्य लिई आउनु पर्नेछ। 2082 सालको एसई परीक्षामा उत्कृष्ट जीपीए ल्याउने सदस्यका एक छोरा एक छोरीलाई सम्मान गरिने भएको हुँदा असोज 10 गते भित्र आफ्नो लब्धाङ्कको प्रतिलिपि उपलब्ध गराइदिनु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। भाखा नागेको ऋण तथा नियमित बचत छुट भएका सदस्यहरूले कारोबार नियमित गर्नुहुन अनुरोध गरिन्छ। बडा दशैं तथा शुभ दीपावली र छठ पर्व 2083 को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। गोपाल बहादुर पाण्डे अध्यक्ष, आनन्ददायक बहुद्देश्य सहकारी संस्था लिमिटेड कालिन्चोक गाउँपालिका साथ भदौरे दोलखा।

0: जिल्लाको एक मात्र जुत्ता तथा चप्पलको होलसेल पसल चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
1: देखदेखि पहाड अनि गाउँ बस्ती, के हिमाल के तराई, सबैको चाहना सबैको रोजाई।
0: यहाँ विभिन्न किसिमका नेपाली, चाइनिज तथा थाइल्याण्डका उच्च स्तरीय जुत्ता तथा चप्पलहरू होलसेल मूल्यमा बिक्री वितरण गरिनुका साथै नेपाली एच टाइगर तथा एक्सेस ब्रान्डका जुत्ता तथा चप्पलहरू पाइन्छ। हरेक पाइलाको साथी चरीकोट चप्पल पसल प्रोपाइटर अरुण खड्का 9851049913 9844039913 9844231883 चरीकोट चप्पल पसल चरीकोट बीच बजार।
2: ख्याल राख्नुहोस्, तपाई स्वस्थ हुन तपाईले नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
3: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौ, यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेन भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
2: सम्झना होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
3: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई छेनी उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा तपाईँले जाँड रक्सी खाएर नबनाएका बहाना मात्रै हुन्।
2: यसै कारण होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
3: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएकी श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब किन त्याग्न सक्नुहुन्न।
2: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा पुग्दैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
3: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द गरिएको सुन्न लालायित छन्।
2: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकालाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 मा सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: बुहारी, साँच्चीकै मिठो चिया पकाएछौ, होइन त्यस्तो के हाल्यौ? म बुढो मान्छेको हिम्मतै बढेर आयो।
5: बुवा पनि, यो त हिम्मत चिया हो नि, यसमा केही हाल्नु पर्दैन, मसलेदार छ।
6: हाम्रो गुणस्तर, तपाईँको स्वाद, तपाईँको सन्तुष्टि हाम्रो चाहना। बगानको ताजा हिम्मत चिया।
7: श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 18 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्था लिमिटेडको मिति 2083 साल भदौ 8 गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाको 18 वार्षिक साधारण सभा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन 2082 बमोजिम क्षेत्रगत रूपमा तपसिलको मिति, समय र स्थानमा तपसिलका प्रस्तावहरूमाथि छलफल गरी पारित गर्नुपर्ने भएकोले उक्त साधारण सभामा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो पाएक गर्ने स्थानमा सक्रिय एवं अनिवार्य उपस्थितिका लागि हार्दिक आमन्त्रण गरिन्छ। साधारण सभाका प्रस्तावहरू संचालक समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन पारित सम्बन्धमा, लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पारित सम्बन्धमा, लेखा परीक्षकको आर्थिक वर्ष 2082-83 प्रतिवेदन सहित वित्तीय विवरण पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लक्ष्य नीति तथा कार्यक्रम प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 वार्षिक अनुमानित आय व्यय विवरण बजेट प्रस्तुत र पारित सम्बन्धमा, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धमा, विनियम तथा कार्यविधिहरू स्वीकृति तथा संशोधन गर्ने सम्बन्धमा, संचालक समितिलाई आवश्यक अधिकार प्रत्यायोजन सम्बन्धमा, साधारण सभामा उपस्थित सदस्य मध्ये बहुमत सदस्यहरूले पेश गरेका प्रस्तावहरूलाई निर्णय गर्ने सम्बन्धमा, साधारण सभाको माइन्युट बन्द गर्न शेयर सदस्यहरू मध्येबाट प्रतिनिधि छनौट गर्ने सम्बन्धमा, अन्य आवश्यक प्रस्तावहरू सम्बन्धमा, क्षेत्रीय साधारण सभा हुने मिति 2083 असोज 7 गते, समय बिहान 9 बजेदेखि 11 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य आमन्त्रित अतिथि, मिति 2083 असोज 7 गते, समय मध्याह 12 बजेदेखि 4:30 बजेसम्म, स्थान छहरा चौतारो मलेपु, उपस्थित हुने शेयर सदस्य मलेपु टोल सबै, मिति 2083 असोज 7 गते, समय मध्याह 12:30 देखि 2:30 सम्म, स्थान श्री सिद्का माध्यमिक विद्यालय सिद्का, उपस्थित हुने शेयर सदस्य तोरीखेत झमार्सी सिद्का ठूलाखेत, मिति 2083 असोज 7 गते, समय दिउँसो 3 बजेदेखि 5 बजेसम्म, स्थान भदौरे दुधडेरी प्रतीक्षालय, उपस्थित हुने शेयर सदस्य भदौरे कात्तिके कालीमाटी, मिति 2083 असोज 8 गते, समय बिहान 7 बजेदेखि 4 बजेसम्म, स्थान क्लासिकल दरबार पार्टी प्यालेस जरीबुटी काठमाडौँ, उपस्थित हुने शेयर सदस्य काठमाडौँ भक्तपुर र ललितपुर, मिति 2083 असोज 8 गते, समय बिहान 8 बजेदेखि 10 बजेसम्म, स्थान ओडा नम्बर 9 प्रांगण, उपस्थित हुने शेयर सदस्य माथिल्लो साविक सुन्द्रावती गाविस, मिति 2083 असोज 8 गते, समय बिहान 8:30 बजेदेखि 11 बजेसम्म, स्थान सामुदायिक भवन पिपलबोट, उपस्थित हुने शेयर सदस्य मार्से ढिण्डाकाउले पोखरी नामथाजोर, मिति 2083 असोज 8 गते, समय मध्याह 12 बजेदेखि 3:30 बजेसम्म, स्थान सोती बजार, उपस्थित हुने शेयर सदस्य थुम्का मकैबारी भट्टेली, मिति 2083 असोज 8 गते, समय मध्याह 12:30 देखि 4 बजेसम्म, स्थान मजुवा आधारभूत विद्यालय, उपस्थित हुने शेयर सदस्य माने भट्टेली चिसापानी ढुङ्गे निवारे भवटिनी, मिति 2083 असोज 10 गते, समय बिहान 10 बजेदेखि 4 बजेसम्म, स्थान श्री कालीनाग मन्दिरको हल, उपस्थित हुने शेयर सदस्य साविक सुनखानी ओडा नम्बर 1, 2 र अन्य केन्द्रमा छुट भएका सदस्यहरू तथा छनौट भएका प्रतिनिधिहरू, साधारण सभामा उपस्थित हुने शेयर सदस्यलाई खाजाको व्यवस्था गरिएको छ। बाखा नागेका ऋणी र 2083 असार मसान्तसम्म नियमित बचत नगरेका सदस्यहरूलाई साधारण सभामा उपस्थित गराइने छैन। सदस्य पहिचान फारम भर्न छुटेका सदस्यज्यूहरूले 2 प्रति फोटो, राष्ट्रिय परिचय पत्र र नागरिकताको प्रतिलिपि सहित उपस्थित भइदिनुहुन विनम्र अनुरोध गर्दछौ। पर्वत अधिकारी सचिव श्री कालीनाग बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कालिन्चो गाउँपालिका 8, सुनखानी 2 लखा।

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने औसत पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
1: स्वदेशमै रोजगारी गरौं,
2: वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र
1: सिप लिएर मात्र जाऊ। वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्, यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौ।
3: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
1: अनि तपाईँलाई थाहा छ, तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
3: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
1: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
4: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी

0: अहिले रातिको 9 बज्यो।
1: जनहितका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाको अनुरोध। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम उच्च हुन्छ, त्यसैले सावधानी अपनाउ, सुरक्षित रहौं। बाढ़ी पहिरो आउनु अघि मौसमको सूचना र स्थानीय प्रशासनको चेतावनीमा ध्यान दिउ। जोखिमयुक्त क्षेत्रमा बसोबास छ भने सुरक्षित स्थान पहिचान गरी आवश्यक सामग्री सहित तयारी अवस्थामा रहौं। खोला नाला, नदी किनार र पहिरोको जोखिम भएका ठाउँमा अनावश्यक आवत जावत नगरौं। बाढ़ी वा पहिरो आएमा आत्तिएर जोखिम क्षेत्रमा नजाउ, सुरक्षित स्थानतर्फ जाउँ। विद्युत तार, पोल तथा बाढ़ीले डुबेका सड़क र पुलबाट टाढा रहौं। उद्धार तथा राहत कर्मीको निर्देशन पालना गरौं। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा।
2: स्वदेशमै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना र सिट लिएर मात्र जाउँ।
3: वैदेशिक रोजगारीमा चुनौती र अवसर दुवै छन्, यसलाई हामी सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सक्छौँ।
4: पर्याप्त सूचना र चाहिने सिप सिकेर विदेश जाँदा विदेशमा दुःख पाइँदैन। काम के हो, तलब कति हुन्छ र सिप कस्तो चाहिन्छ भनेर विदेश जानुभन्दा पहिला सोधखोज गरौं र श्रम स्वीकृति लिएर मात्र विदेश जाउँ। श्रम स्वीकृति लिएर जाँदा सुरक्षित भइन्छ र समस्या पर्दा सहयोग पाउन सजिलो हुन्छ।
3: अनि तपाईँलाई थाहा छ, तिनै तहका सरकारको साझेदारीमा जिल्ला प्रशासन कार्यालय तथा पासपोर्ट वितरण हुने इलाका प्रशासन कार्यालयमा आप्रवासी स्रोत केन्द्र तथा उपकेन्द्रहरू सञ्चालित छन् नि।
4: थाहा छ नि, यस्ता केन्द्रहरूले सुरक्षित तरिकाले वैदेशिक रोजगारीमा जान चाहिने आवश्यक सूचना दिन्छन् र यस प्रक्रियामा पर्ने समस्या जस्तै पासपोर्ट र पैसा लिएर विदेश नपठाउने अनि लिएको पैसा फिर्ता समेत नगर्ने, झुठो आश्वासन दिए श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा पठाउने, विदेशमा भने अनुसारको काम, तलब, सुविधा नहुने, जेल पर्ने लगायत अप्ठ्यारो पर्दा सहयोग गर्छन्।
2: सही सूचना, सिप र जानकारी, सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारी।
5: सार्वजनिक हितको लागि सुरक्षित आप्रवासन सामी कार्यक्रमद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विजरल्याण्ड सरकारको द्विपक्षीय पहल हो। यो कार्यक्रम संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा कार्यान्वयन भइरहेको छ। कार्यक्रमलाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्पेडास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
6: तेरिका नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
7: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेसन, फोटो कपी अनि मायाको चिन्हो, ठूलो फ्रेममा फोटो सजाउने काम र कप, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
6: हाइट, यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
7: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841483065 61 र 9851056386।

0: लो आयो है 150 मै।
1: होइन के आयो,
0: डिप्सर पोल्ट्री फार्ममा गिरिराज कुखुराको चल्ला 150 मा नै पाइन्छ नि।
1: ओहो, मलाई नि गिरिराज कुखुराको चल्ला चाहिएको थियो। कहाँनिर छ यो फर्म?
0: हाम्रै चरिकोट बजारमा रहेको बिजुली अफिसको घर मुनि रहेको छ। ठ्याक्कै बिजुलीको पैसा तिर्न जाँदा नजिकै पर्छ।
1: यो हप्ता बिजुलीको पैसा पनि तिर्नु छ, त्यतै जाँदाखेरि गिरिराजको चल्ला पनि लिएर आउनु पर्ला।
2: उन्नत जातका गिरिराज चल्ला पाइने एकमात्र ठाउँ देवसोर गिरिराज पोल्ट्री फार्म। हामी कहाँ कुखुरा पालनका लागि चाहिने दाना पानीको भाँडा, गुणस्तरीय दाना र कुखुरा पालन व्यवसायका लागि आवश्यक परामर्श पनि दिइन्छ।
1: प्रोपाइटर दिपेन्द्र कार्की, दिप्सोर गिरिराज पोल्ट्री फार्म, चरीकोट दोलखा, नेपाल विद्युत प्राधिकरणको घर मुनि। सम्पर्क मोबाइल नम्बर 9844649931 र 9817150।
3: नझुकिनु होला है, गिरिराज कुखुराको चल्ला किन्दा दिप्सोर पोल्ट्री फार्ममा नै गएर किन्नु होला।
4: साथै यसको शाखा सातो बाटोबाट काठमाडौँ जाने बाटोमा भीमेश्वर मसला उद्योग भएको घरमा रहेको छ।
1: स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 26 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस सहकारी संस्थाको मिति 2083 साल भदौ महिनाको 6 गते शनिबार बसेको संचालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको 26 वार्षिक साधारण सभा यही मिति 2083 साल असोज महिनाको 17 गते शनिबारका दिन सम्पन्न हुन गइरहेकोले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि बिहान ठिक 10 बजे उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। साथै सम्पूर्ण शेयर सदस्य महानुभावहरू र शुभचिन्तकहरूमा 2083 सालको विजया दशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। वार्षिक साधारण सभा हुने मिति 2083 साल असोज 17 गते शनिबार, समय बिहान ठिक 10 बजे, स्थान दरबार पार्टी प्यालेस, भीमेश्वर नगरपालिकाको भवन, सातो बाटो, चरीकोट, दोलखा। उपस्थित हुँदा शेयर सदस्यहरूले अनिवार्य रूपमा संस्थाले उपलब्ध गराइएको पासबुक लिएर आउनुहोला। मिति 2083 साल असार मसान्तसम्मको बचत तथा ऋणको किस्ता नियमित नहुने शेयर सदस्यहरूलाई खाजा खर्च उपलब्ध गराइने छैन। विजय बस्नेत, सचिव। स्वर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड, चरीको

0: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन दुख्ने भयो। यो चरिकोटमा केही उपाय नहुने हो कि के हो?
1: कहाँ उपचार गरेको नि? तिमी चरिकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
0: चरिकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
1: इन्द्र डेन्टल क्लिनिक
0: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
1: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाऊ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
2: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, घिराबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
1: इन्द्र डेन्टल क्लिनिक चरिकोट बीच बजार, पहिलाको भन्दा ठ्याक्कै अगाडिपट्टि बाटो मुनि, यसो फर्केर हेर्नुहोस् त। अनि माघा देउराली र मैना पोखरीमा पनि इन्द्र डेन्टल क्लिनिकको शाखा कार्यालय सञ्चालनमा छ है, चरिकोट धाउनै पर्दैन।
2: प्रोप्राइटर इन्द्र मोक्तान, फोन नम्बर 9841-5770-69। इन्द्र डेन्टल क्लिनिक प्राली, चरिकोट, दोलखा।
3: गर्भवती महिलाको पेटमा बच्चा आएदेखि उसको दोस्रो जन्मदिनसम्मको 1000 दिनको अवधि महिला र बच्चाको जीवनमा अति नै संवेदनशील अवधि हो, किनकि यही अवधिमा आमाको पेटमै बच्चाको शारीरिक विकासका प्रक्रियाहरू सम्पन्न भएर मानव स्वरूपमा बच्चाको जन्म हुन्छ। बच्चा 2 वर्षसम्म हुँदा 80% दिमागको विकास भइसक्ने र दीर्घ कुपोषणको पनि शुरूआत हुन सक्ने भएकोले कुपोषणको पुस्तौं पुस्तासम्म चल्ने चक्रलाई उचित पोषणको सहायताले तोड्नको लागि यो 1000 दिनको अवधिलाई महत्व दिएको छ। त्यसैले आमाले यो 1000 दिनको अवधिमा आफ्ना लागि मात्र बच्चाको लागि समेत खानुपर्छ। यो अवधिमा आमाले अन्न, सागपात, घेडागुडी, फलफूल लगायत पशुजन्य खानेकुराहरू, माछा, मासु, अण्डा, दूध, दही, घिउ आदि हरेक दिन साबिकको भन्दा कम्तीमा 1 पटक बढी खानुपर्छ, किनकि यी खानाहरूमा हामीलाई चाहिने सबै खाले पोषक तत्वहरू हुन्छन्। खाना बाहेक समय समयमा बच्चालाई स्वास्थ्य चौकी लगेर आवश्यक परीक्षण गराउन भन्ने बिर्सनु हुँदैन।
4: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, हरियर भवन, ललितपुर।

0: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
1: गाउँ होस् दिन रात हरेक इन्टरनेट आयो है नेपाल भर
2: सुबिस्को इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-4235-888 सुबिस्को इन्टरनेट अमेजिङ अल द वे
1: सुबिस्को इन्टरनेट आयो है नेपाल भर।
3: दोलखाको लागि सम्पर्क 049-421-875।
4: तपाईँको मनका सुनाउने तपाईँको आफ्नै रेडियो कालिचोक FM 106.4 मेगाहर्ट्ज।

0: अहिले रातिको 10 बज्यो।
1: नमस्कार, तपाईँको समुदायको त्यो खबर समाचार बनेको छैन, प्रसारण भएका समाचारहरू सुन्न भ्याउनु भएन कि? यदि दोलखाको समाचार तथा खबरबारे जानकारी छैन भने अब तपाईँले कालिङचोक सामुदायिक एफएममा दोलखामा सुन्न सक्नुहुनेछ। हवस् त, दोलखामा आज सकियो। प्राविधिक मित्रलाई धन्यवाद दिँदै राधिका लकान्द्रे बिदा हुन्छु। नमस्कार।

0: अहिले बिहानको 5 बज्यो।
1: हतेरिका, नागरिकता बनाउन त आइयो, फोटो खिच्या छैन, घर फर्किँदा बिहेको ब्यानर पनि लिएर जानु छ, अब कहाँ जाने? सोधौ त कसलाई सोधौ?
2: तिमीले खोजे जस्तो सबै सेवा सुविधाहरू रूपकलामा छ नि। तुरन्तै पासपोर्ट साइजको फोटो खिच्ने, ब्यानर प्रिन्ट, लेमिनेशन, फोटोकपी अनि मायाको चिन्हो, ठूलो फ्रेममा फोटो सजाउने काम र कफ, टी शर्ट, क्यापमा भने जस्तो प्रिन्टका लागि पनि रूपकलामै जाँदा हुन्छ।
1: यस्तो सबै सुविधा एकै ठाउँमा पाइने हो भने त गजबै भयो नि।
2: साँच्चै सुन त, त्यहाँ गाडी पनि भाडामा पाइन्छ है। रूपकला फोटो स्टुडियो, चरीकोट बीच बजार, दोलखा। सम्पर्क मोबाइल नम्बर 9841380561 र 9851056300।
3: दाँत दुखेको भन्दा पनि कुर्दा कुर्दा पो दुखेको दाँत झन् दुख्ने भयो। यो चरीकोटमा केही उपाय नहुने हो कि के हो?
4: कहाँ उपचार गरेको नि? तिमी चरीकोटमा दाँत उपचार गर्न आएको त 4-5 दिन भइसक्यो, होइन र? उपचार पाएनौ अझै?
3: चरीकोटमा भएको जति सबै डेन्टल क्लिनिक गएको नि, अब कहाँ पो बाँकी छ र?
4: इन्द्र डेन्टल क्लिनिक
3: पहिलेको ठाउँमा गएको त हो नि, कता सरिसकेछन्? भेट्दै भेटिएन।
4: पहिलाको ठाउँ भन्दा ठ्याक्कै अगाडिपट्टि बाटोमुनि सरेको छ, अब त्यही जाउ न। अहिले त इन्द्र डेन्टलमा एकैछिनमा फेर्नुपर्ने दाँत फेर्ने ल्याब समेत छ, सजिलो पनि विश्वासिलो पनि।
3: हाम्रा सेवाहरू आधुनिक स्तरीय दन्त सेवा, जस्तै दाँतको जरासमान भर्ने, फिक्स दाँत लगाउने, दाँतमा क्याप लगाउने, बाङ्गो नमिल्ने दाँत मिलाउने, दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
4: इन्द्र डेन्टल क्लिनिक, चरीकोट।
3: दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
4: इन्द्र डेन्टल क्लिनिक, चरीकोट।
3: दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
4: इन्द्र डेन्टल क्लिनिक, चरीकोट।
3: दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
4: इन्द्र डेन्टल क्लिनिक, चरीकोट।
3: दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई सम्झनुहोस्। 1 घण्टामा नयाँ दाँत भरिने, डेन्टल ल्याबको सहित व्यवस्था रहेको
4: इन्द्र डेन्टल क्लिनिक, चरीकोट।
3: दाँत निकाल्ने, सफा गर्ने, टल्काउने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि हामीलाई